आफ्नो योजनालाई व्यवहारमा उतार्ने समय आएको छ। कामको प्राथमिकता छुटेर अघि बढ्दा समयको राम्रो सदुपयोग हुनेछ। व्यापारमा नयाँ सम्पर्कबाट लाभको बाटो खुल्न सक्छ। आर्थिक लेनदेनमा हतार नगर्दा राम्रो हुनेछ। परिवारमा ज्येष्ठ व्यक्तिको सल्लाह निकै उपयोगी हुनेछ। विद्यार्थीले कठिन विषय बुझ्नका लागि विशेष मेहनत गर्नुपर्नेछ। प्रेममा भावनात्मक कुरा स्पष्ट रूपमा राख्दा सम्बन्ध अझै मजबुत बन्नेछ। आजका लागि भाग्यबल 82% शुभ रहेको छ। शुभ अङ्क 5, शुभ रंग हरियो, शुभ दिशा उत्तर रहनेछ। आज भगवान श्रीकृष्णको नाम उच्चारण गर्दै कामको शुभारम्भ गर्दा निकै राम्रो हुनेछ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिका लागि आज चन्द्रमा आफ्नै राशिमा रहेका छन्, जसको प्रभावले भावनात्मक संवेदनशीलता र आत्मविश्वास दुवै बढ्नेछ। व्यक्तिगत निर्णय लिनका लागि समय अनुकूल रहनेछ। कार्यक्षेत्रमा तपाईँको प्रस्तुति र व्यवहारले प्रभाव पार्नेछ। व्यापारमा नयाँ साझेदारी अथवा सम्पर्कको प्रस्ताव आउन सक्छ, तर निर्णय अघि सबै पक्ष बुझ्न आवश्यक छ। आर्थिक रूपमा दिन सन्तुलित रहनेछ। दाम्पत्य जीवनमा सानो भ्रमलाई संवादबाटै समाधान गर्न सक्नुहुनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्ने सम्भावना पनि रहेको छ। आजका लागि भाग्यबल 90% शुभ रहेको छ। आजका लागि शुभ अङ्क 6, शुभ रंग आकाशे, शुभ दिशा पश्चिम रहनेछ। आज श्रीकृष्णको स्मरण गर्दै मनलाई शान्त राख्न, जुनसुकै काम गर्दा पनि सफलतापूर्वक सम्पन्न गर्न सक्नुहुनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिको लागि आज खर्च र मानसिक दबाव दुवै बढ्न सक्ने भएकाले सचेत हुनुपर्नेछ। गुप्य रूपमा अघि बढ़ाइएको कार्यमा धैर्यता आवश्यक देखिन्छ। कार्यालयमा अरूको जिम्मेवारी समेत सम्हाल्नु पर्ने अवस्था आउनेछ। आर्थिक कारोबारमा जोखिमपूर्ण निर्णयबाट टाढा रहँदा निकै राम्रो हुनेछ। परिवारका सदस्यको स्वास्थ्य र व्यक्तिगत समस्याले ध्यान तान्न सक्नेछ। प्रेम सम्बन्धमा शंका बढ़ाउने भन्दा पनि विश्वास कायम गर्न उचित हुनेछ। आध्यात्मिक चिन्तनले मन हलुका बनाउनेछ। आजका लागि भाग्यबल 68% रहेको छ। आजका लागि शुभ अङ्क 9, शुभ रंग गाढा रातो र शुभ दिशा दक्षिण रहनेछ। हनुमानको स्मरण गर्दै सेवा अथवा सहयोगको काम गर्दा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिका लागि आज साथीभाइ तथा सहकर्मीबाट महत्वपूर्ण सहयोग प्राप्त हुनेछ। लामो समयदेखि सोचिरहेको काम शुरू गर्नका लागि प्रेरणा प्राप्त हुनेछ। पेसागत क्षेत्रमा नयाँ सम्पर्क भविष्यका लागि निकै उपयोगी बन्नेछ। आमदानीको बाटो विस्तार गर्ने योजना सफल हुनुका साथै व्यावहारिक रणनीति आवश्यक हुनेछ। परिवारमा खुशीको समाचार सुन्न पाइनेछ। प्रेम सम्बन्धमा निकटता बन्नेछ। विद्यार्थीले समूहमा अध्ययन गर्दा राम्रो उपलब्धि हासिल गर्न सक्नुहुनेछ। आजका लागि भाग्यबल 84% रहेको छ। शुभ अङ्क 3, शुभ रंग पहेँलो, शुभ दिशा पूर्व रहेको छ। आज श्रीकृष्णको स्मरण गर्दै पहेँलो वस्तु दान गर्दा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिको लागि आज कर्म क्षेत्रमा जिम्मेवारी बढ्ने संकेत रहेको छ। शुरूआती दबावलाई व्यवस्थित गर्न सके दिनको अन्त्यसम्म उल्लेखनीय काम गर्न सक्नुहुनेछ। वरिष्ठ व्यक्तिको विश्वास जित्ने अवसर पनि मिल्नेछ। आर्थिक पक्षमा स्थायित्व कायम राख्न अनावश्यक खरिदबाट जोगिनुहोला। घर परिवारमा सदस्यले तपाईँको समय खोज्न सक्नेछन्, त्यसैले कामसँगै परिवारलाई पनि प्राथमिकता दिनुहोला। दाम्पत्य सम्बन्धमा व्यावहारिक समझदारी बलियो हुनेछ। स्वास्थ्यमा थकान महसुस भए पनि आराम आवश्यक रहेको छ। आजका लागि भाग्यबल 78% रहेको छ। शुभ अङ्क 8, शुभ रंग निलो, शुभ दिशा दक्षिण र पश्चिम रहनेछ। आज शनिदेवको स्मरण गर्दै श्रमजीवीलाई सहयोग गर्दा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब 11 राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिको लागि आज नयाँ विचारले तपाईँलाई अरूभन्दा अगाडि बढाउनेछ। प्रविधि, संचार, अनुसन्धान र सृजनात्मक काममा लागेकाहरूलाई विशेष उपलब्धि मिल्न सक्नेछ। टाढाको व्यक्तिबाट उपयोगी सूचना प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा नयाँ सम्भावना देखिए पनि तत्काल ठूलो लगानी गर्नु अघि अध्ययन गर्नुहोला। परिवारमा तपाईँको सुझावलाई समर्थन मिल्नेछ। प्रेम सम्बन्धमा मित्रवत व्यवहारले आत्मीयता बढाउनेछ। विद्यार्थीका लागि ज्ञान विस्तार गर्ने अवसर पनि आज रहेको छ। आजका लागि भाग्यबल 86% शुभ रहेको छ। आजका लागि शुभ अङ्क 4, शुभ रंग निलो, शुभ दिशा उत्तर रहनेछ। आज श्रीकृष्णको नाम जप्दै नयाँ कामको शुभारम्भ गर्दा निकै राम्रो हुनेछ। फलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिको लागि आज जिम्मेवारी र भावना बीचमा सन्तुलन कायम गर्नुपर्ने दिन रहेको छ। काममा तपाईँले अपेक्षा गरेको परिणाम आउन केही समय लाग्नेछ, त्यसैले निराश नहुनुहोला। आर्थिक पक्षमा पुरानो दायित्व व्यवस्थापन गर्ने अवसर मिल्दछ। परिवारमा तपाईँको सहयोगले महत्वपूर्ण समस्या समाधान हुनेछ। प्रेम तथा दाम्पत्य सम्बन्धमा मनका कुरा खुलस्त राख्दा दूरी गर्दछ। अध्ययनमा एकाग्रता कायम राख्न आवश्यक छ। मोबाइल अथवा अनावश्यक कुराबाट टाढा रहँदा निकै राम्रो हुनेछ। आजका लागि भाग्यबल 72% शुभ रहेको छ भने शुभ अङ्क 7 रहेको छ। शुभ रंग पहेँलो, शुभ दिशा उत्तर र पूर्व रहनेछ। आज भगवान श्रीकृष्णको आराधना गरी यात्राको थालनी अथवा नयाँ कामको थालनी गर्दा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलबारे जानकारी सँगै अब लागू आजको साइड विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा तुला राशिमा रहनेछन्, त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै
नगर्नुहोला. आज पूर्व र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्य

0: गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको सुबेला पारेर यात्राको थलनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सख गुद अथवा दही खाएर आजको सुबेला पारेर यात्राको थलनी गर्न सक्नुहुनेछ। त्यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको सुबेला पारेर यात्राको थलनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेलाका शुभ लाभ आदि बेला बिहानमा 5:40 मिनटदेखि 7:20 मिनटसम्म लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 7:20 मिनटदेखि 8:53 मिनटसम्म अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 8:53 मिनटदेखि 10:27 मिनटसम्म काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 10:27 मिनटदेखि 12:00 बजेसम्म शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। मध्याहमा 12:00 बजेदेखि दिनमा 1:34 मिनटसम्म रोग बेला रहनेछ। दिनमा 1:34 मिनटदेखि 3:07 मिनटसम्म उद्वेग बेला रहनेछ। दिनमा 3:07 मिनटदेखि 4:40 मिनटसम्म चर बेला रहनेछ। दिनमा 4:40 मिनटदेखि 6:14 मिनटसम्मको समय फेरि लाभ बेला रहनेछ। शुभ लाभ आदि बेलाको रात्रिको लागौं। साँझमा 6:14 मिनटदेखि 7:41 मिनटसम्म अमृत बेला रहनेछ। साँझमा 7:41 मिनटदेखि 9:07 मिनटसम्म काल बेला रहनेछ। राति 9:07 मिनटदेखि 10:34 मिनटसम्म शुभ बेला रहनेछ। राति 10:34 मिनटदेखि 12:00 बजेसम्म रोग बेला रहनेछ। राति 12:00 बजेदेखि 1:27 मिनटसम्म उद्वेग बेला रहनेछ। राति 1:27 मिनटदेखि 2:54 मिनटसम्म चर बेला रहनेछ। राति 2:54 मिनटदेखि 4:20 मिनट लाभ बेला रहनेछ। राति 4:20 मिनटदेखि भोलि बिहानमा 5:47 मिनटसम्मको समय फेरि अमृत बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय, मध्याह्नमा 12:00 बजेदेखि दिनमा 1:30 मिनटसम्मको समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ।
1: यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
2: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
3: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
4: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
3: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
4: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
3: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
5: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
6: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
7: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
8: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
7: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
9: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुप्रत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
7: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460054635, 98464843853।
10: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
11: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
10: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
11: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
10: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
11: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
10: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबरहरू अब विस्तारमा सुन्नुहोस्। पोखराको मध्य भाग बगेर जाने फिर्के खोला मिचेर बनाइएका संरचना भत्काउन स्थानीयले अटेरी गरेका छन्। पोखरा महानगरपालिकाले जेठ पौष साता फिर्के खोला करिडोर निर्माण गर्ने भन्दै फिर्के खोला भर मिचाएर बनाइएका संरचना भत्काउने अभियान थालेको थियो। सो क्रममा महानगरले कोतरेर छाडेका संरचना भत्काउन स्थानीयले अटेरी गरेका हुन्। जेठ 10 गतेदेखि 1 हप्तासम्म थालिएको अभियानमा 45 वटा स्थायी र 115 वटा अस्थायी गरेर कुल 160 वटा संरचनामा डोजर चलाएको महानगरले जनाएको थियो। तर महानगरले चलाएको डोजरले कोतरेर छाडेका मध्ये लायन्स क्लबको भवन र लिटल स्टेप माविको एउटा भवन मात्र पूर्ण रूपमा हटाइएको छ। बाँकी सबै संरचना कोतारेर मात्र छोडिएको छाडिएको छ। महानगरले चलाएको डोजरले कोतारेर छाडेका पोखरा 4 स्थित पर्स्याङ पुलदेखि पश्चिमतर्फको खोला घरमा बनेका सुकुम्बासी टहराहरू मात्र होइन, खोला घरमै अतिक्रमण गरेर बनाएका रिटेनिङ पर्खाल समेत जस्ताको तस्तै छन्। पर्स्याङ पुलदेखि पूर्वपट्टि रहेका रातो घर लगायत भयरथानसम्मका संरचना साबिकको स्काउट कम्पाउण्डदेखि 100 मिटर उत्तरतर्फ रहेको भयरथान नजिक बनाएको पक्की घर, सोही स्काउट कम्पाउण्डदेखि दक्षिणतर्फ रहेको घर टहराहरू मर्मत सम्भार गर्ने प्रयोग गर्न थालिएका छन्। वडा नम्बर 5 पर्ने स्काउट कम्पाउण्डदेखि 100 मिटर उत्तरतर्फका भवनहरू, दक्षिणतर्फका संरचनाहरू, रेडियो नेपालको कार्यालयदेखि दक्षिणतर्फ रिठे गौडा खोला घरमा बनाइएका संरचनाहरू, रेड क्रस कास्कीको कार्यालय पुलदेखि 10 मिटर दक्षिणतर्फका 2 भवन, पोखरा इन्जिनियरिङ कलेजको भवनदेखि उत्तर पश्चिमतर्फका 5 भवनमा सिन मानिस पुनस्थापित भएका छन्। पोखराहाट स्थित बगाल टोल सामुदायिक भवन, सोपाल तमुसवाज, रेडियो नेपालको कार्यालय पूर्वपट्टिको घोला घरबाटै उठाएको संरचना, शस्त्र प्रयोग बलकालिका गणदेखि पूर्वपट्टि फिर्के खोला पारी रहेको मगर समाज घर लगायतका संरचनाहरू, बराल समाज घर, ब्याडमिण्टन कोर्ट समेत रहेको भवनसहित त्यसभन्दा उत्तरतर्फका 4 भवनहरू, राधाकृष्ण मन्दिरदेखि 100 मिटर दक्षिणका 3 घर, पोखरा इन्जिनियरिङ कलेजको भवन, गहते स्थित खोला पारीको निलो टहरा र लिटिल स्टेप स्कूलको दक्षिणतर्फको संरचना पनि कोतारेर छाडिएका छन्। त्यस्तै पोखरा 7 स्थित मासपा रत्नचोक जोड्ने पुलदेखि उत्तर पूर्व खोला घरमै बनाएको 15 फिट लामो पर्खाल, गहते स्थित खोला घरमा पर्ने लिटिल स्टेप स्कूलदेखि उत्तरतर्फको संरचना र मालपोत कार्यालय नजिकैको कुखुरा फार्म रहेको भवन समेत यथावत छन्। तत्कालीन समयमा महानगरले संरचना भत्काउने नाममा फिर्के खोला घरमा निर्माण गरिएका संरचना कोतारेर मात्र छाड्नुमा स्थानीयले अवरोध मा वडा अध्यक्ष मेयर धनराज राज्यको मिल मात्र थियो। कोतारेर छाडिएका संरचना घर तथा जर्जका धनी आफैले भत्काउने महानगर प्रमुख धनराज आचार्यको भनाइ थियो। तर कोतारेर छाडिएको 3.5 महिना बित्दा समेत फिर्के खोला घरमा निर्माण गरेका संरचना भत्काइएका छैनन्, अर्थात स्थानीय उक्त संरचना भत्काउन उनीहरू तयार छैनन्। बरु कोतारेर छाडिएका संरचनालाई स्थानीय घर धनीले मनोसम्भार गरेर पूर्ण प्रयोग गर्न थालेका छन्। कोतारेर छाडिएका संरचना भत्काउन स्थानीयले अटेर गरिरहँदा महानगर भने भत्काउने मितिको भाका सारेको सारै छ। जेठ 2 साता अभियान शुरू गर्दा 1 हप्तामा भत्काएर सक्ने दक्षिण महानगरको थियो, तर आफैले भत्काउने भनेर थालिएको अभियानमा स्थानीय बाधक बनेपछि कोतारेर छाडिएका संरचना 15 दिनभित्रमा स्थानीय आफैले भत्काउने पहिलो भाका राखियो। त्यो 15 दिनमा संरचना भत्काइने, बरु महानगरले दोस्रो भाका राख्यो। असार 15 गतेसम्म उक्त मितिमा पनि संरचना भत्काउने मेसोमेलो नदेखेपछि नागरिक समाज पोखरा र संचारकर्मीले खबरदारी गर्न थालेपछि महानगरले बर्खा लागेको भन्दै तेस्रो पटक भाकाविहीन सूचना निकालेर संरचना भत्काउने स्थानीयलाई आग्रह गर्यो। त्यसलाई पनि स्थानीयले पुछ नलागेपछि महानगरले भदौ 15 सम्मको चौथो भाका राख्यो। तर त्यो भाका कटेर 15 दिन बित्दा समेत संरचना जस्ताको तस्तै छ। यसरी महानगर आफैले पटक पटक दिएको भाका कार्यान्वयन नभई सारण थालेपछि नागरिक समाज रुष्ट छ भने पोखराली जनताले महानगरप्रति असंशय व्यक्त गर्न थालेका छन्। करिडोर निर्माण गर्ने भनेर कोतारेर छाडिएको संरचना नभत्काएको प्रति नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेल आक्रोशित छन्। उनले भने पोखरा महानगरद्वारा फिर्के खोला करिडोर अभियान अलपत्र पारिएकोमा गम्भीर आपत्ति जनाउँछु। भदौ 15 सम्म नभत्काए असोज 1 गतेदेखि महानगर आफैले संरचना भत्काउने मेयर आचार्यले बताउनुभयो। उहाँले भन्नुभएको छ स्थानीयले आफैले नहटाए असोज 1 गतेदेखि महानगर आफैले प्राविधिक सहितको टोली लगाएर हटाउँछ। उक्त संरचना हटाउन लाग्ने खर्च घरधनी आफैले तिराइन्छ।

0: आत्मसाक्षी राखी मन वचन र कर्मले सामाजिक सेवा गरौं पवित्र भावनाका साथ आजभन्दा 28 वर्ष अघि सहारा क्लब पोखराको स्थापना भएको थियो। वर्षेनी पोखरा रंगशालामा फुटबल प्रतियोगिता सञ्चालन गरी सामाजिक सेवामा क्रियाशील क्लबले मंगलबार 28 वार्षिक उत्सव मनाएको छ। पोखरा सत्र दोबिला स्थित आफ्नै फुटबल एकाडेमीमा आयोजित समारोहको गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले उद्घाटन गर्नुभयो। उहाँले क्लबको गतिविधिबाट आफू प्रभावित भएको उल्लेख गर्दै मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले खेलकुदको विकासमा खेलाड़ी खेल संस्था र खेल पत्रकारिताको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। उहाँले खेलकुद क्षेत्रको विकासका लागि सरकार निजी क्षेत्र खेल संस्था र संचार क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउँदै प्रतिभावान खेलाड़ी तथा खेलकुद पत्रकारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। अबको क्रममा उहाँको भनाई सुनौ जस्ताको जस्तै।
1: देखाएको छ त्यो चाहिँ प्रेरणाको स्रोत बनेको छ सम्पूर्णलाई। हामीले अब सहारा क्लबको आगामी यात्रा अझ उच्च रहोस्, अझ प्रगति निरन्तर प्रगति बढ्दै रहोस् र अझै धेरै सरकार छ भन्ने अनुभूति हुनेछ र हिजो भएको पनि छ। कम भएको छ, जति हुनुपर्ने कम भएको छ, आगामी दिनमा अलि बढ़ी हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु र जति पनि आज सम्मानित हुनुभएको छ यहाँहरूलाई पनि बधाई पनि दिन चाहन्छु। आगामी यात्रा यहाँहरूको अझ सुखद रहोस् यो कामना पनि गर्न चाहन्छु। म धेरै भन्न चाहन्न, हामीले बोलेर मात्र होइन गरेर देखाउने बेला भएको छ। हामी धेरै बोल्ने पनि होइन, क्लबहरू निजी क्षेत्रहरूलाई सरकारले लिएर अगाडि बढ्नुपर्छ। उहाँहरूको सहकार्यमा मात्रै चाहिँ हाम्रो विकास र हाम्रो समृद्धिको सपना देख्न सकिन्छ, हाम्रो आगामी यात्रा अझ सुखद रहन्छ भन्ने मलाई लाग्छ। र मेरो तर्फबाट पनि म व्यक्तिगत हिसाबमा र मन्त्रीको हिसाबमा म यहाँहरूलाई भन्न अवगत पनि गराउन चाहन्छु र दृढ प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। यहाँहरू यो सहारा क्लबको साथमा होइन त्यो कुरा पनि म यहाँ भनौँ। र मैले पनि विगतको सरकारहरूले अब मलाई के लाग्छ भने पोलिसी भन्ने कुरा एउटै हुनुपर्छ भन्ने लाग्छ, तर म एउटाले मात्र भनेर हुँदो रहेनछ। मान्छे के हुन्छ भने अब सरकारमा भइसकेपछि एउटा सरकार आउँछ त्यसले पोलिसी अर्को गर्ने हाम्रो सिस्टम यो चाहिँ अलिकति राम्रो मलाई पनि लागेको छैन, एज अ म मन्त्री हो र पनि। तर म व्यक्तिगत रूपमा के भन्न चाहन्छु भने यस्ता क्लबहरू सहारा जस्तै क्लब होइन त्यो कुरा पनि म यहाँ भनौँ। र मैले पनि विगतको सरकारहरूले अब मलाई के लाग्छ भने पोलिसी भन्ने कुरा एउटै हुनुपर्छ भन्ने लाग्छ, तर म एउटाले मात्र भनेर हुँदो रहेनछ। मान्छे के हुन्छ भने अब सरकारमा भइसकेपछि एउटा सरकार आउँछ त्यसले पोलिसी अर्को गर्ने हाम्रो सिस्टम यो चाहिँ अलिकति राम्रो मलाई पनि लागेको छैन, एज अ म मन्त्री हो र पनि। तर म व्यक्तिगत रूपमा के भन्न चाहन्छु भने यस्ता क्लबहरू सहारा जस्तै क्लब होइन त्यो कुरा पनि म यहाँ तर्फबाट म यहाँ उपस्थित भइरहँदा यहाँहरूलाई म के अनुरोध पनि गर्न चाहन्छु भने हिजो सरकारले जे जति यहाँहरू क्लबलाई सहयोग गर्नुभयो होला त्यो गर्नुभएको नै छ, र म आगामी दिनमा पनि यहाँहरूलाई हाम्रो यो सहारा क्लबलाई जे जति सहयोग गर्नु पर्ने कुरामा कहीँ कतै छुटेको कुराहरूमा पनि म भन्न चाहन्छु। यहाँहरूले पनि प्रत्यक्ष आउनु भएको हो तर्फबाट म यहाँ उपस्थित भइरहँदा यहाँहरूलाई म के अनुरोध पनि गर्न चाहन्छु भने हिजो सरकारले जे जति यहाँहरू क्लबलाई सहयोग गर्नुभयो होला तर्फबाट
0: उक्त कार्यक्रममा पोखरा नौका वडा अध्यक्ष दिपेन्द्र मनास्रीले सहाराले एकाडेमी सञ्चालन गरेर राज्यले गर्ने काम गरेको प्रशंसा गर्नुभयो। पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शोभा गौतमले पोखरा बस पार्क निर्माणमा सबैजना जुट्नुपर्ने भन्दै क्लबको सामाजिक क्रियाकलापबाट प्रभावित बनेको बताउनुभयो। हिमश्री फूड्स पालिका निर्देशक प्रकाश केसीले सहारालाई आफूहरूको सहयोग निरन्तर रहिरहने बताउनु भएको छ। यसैबीच यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिकामा कार्यरत रोहित राज पराजुलीलाई सम्मान गरिएको छ। उहाँलाई प्रमुख अतिथि रेखा गुरूङ, क्लब अध्यक्ष केशव बहादुर थापा प्रतिभा संरक्षण समितिका संयोजक क्लबका सानर्थ सदस्य महानारायण कार्की लगायतले संयुक्त रूपमा नगद 30,555 रूपियाँ सहित सम्मान पत्र प्रदान गर्नुभएको हो। 2063 सालदेखि क्लबले पत्रकारलाई पुरस्कृत गर्दै आएकोमा यस वर्ष पुरस्कार प्राप्त गर्ने पराजुली 21 पत्रकार हुनुहुन्छ। सोही अवसरमा पोखरा 10 बुद्ध चोक निवासी सन्जु गौरूङले आमा चित्र कुमारी गुरूङको स्मृतिमा सहारा फुटबल एकाडेमीको सहयोगार्थ 78,000 नगद र पोखरा महानगरपालिका 9 को कार्यालयले कलर प्रिन्टर सहयोग गर्यो। क्लब अध्यक्ष केशवबहादुर थापाको अवस्थामा भएको कार्यक्रममा अग्रज पत्रकार नारायण कार्की सम्मानित व्यक्तित्व पराजुलीले पनि बोल्नु भएको थियो। स्वागत उपाध्यक्ष विनु राणा मगर र सञ्चालन महासचिव गंगाराम पौडेलले गर्नुभएको थियो। साधारण सभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङ, गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी कृष्ण कोरेला, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, जिल्ला अध्यक्ष मदन बराल, क्लबका मानार्थ सदस्य, आजीवन सदस्य एवं सल्लाहकारका विभिन्न संघ संस्थाका प्रतिनिधिहरू पनि उपस्थित थियो। यसैबीच क्लबले गत वर्ष आयोजना गरेको 25 आरआर गोल्ड कपबाट 3,81,000 बजेट भएको जनाएको छ। प्रतियोगितामा 1,33,00,000 आमदानी भएकोमा 1,30,00,000 खर्च भएको महासचिवको प्रतिवेदनमा उल्लेख छ। क्लबले भोटेको सिंह बाढी पीड़ितलाई पनि सहयोग पठाइसकेको छ। न्यू ग्यालेक्सी मावि पोखरा 3 नदीपुरले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि 5,17,770 रूपियाँ सहयोग गरेको छ। रसुवा जिल्लामा प्राकृतिक विपदका कारण प्रभावित बनेका नागरिकको राहत तथा पुनर्स्थापना सहयोग पुर्याउने उद्देश्यले पोखरा 3 नदीपुर स्थित न्यू ग्यालेक्सी माध्यमिक विद्यालयले हिसान कास्की मार्फत 3,17,770 र एनप्यापसन कास्की मार्फत 2,00,000 रूपियाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने गरी रकम हस्तान्तरण गरेको हो। विद्यालय हिसान र एनप्यापसनमा आबद्ध भएकोले तिनै संस्था मार्फत प्रधानमन्त्री राहत कोषमा सहयोग हस्तान्तरण गरेको हो। उक्त रकम न्यू ग्यालेक्सी माध्यमिक विद्यालयका प्रिन्सिपल तथा हिसान कास्कीका अध्यक्ष डाक्टर रामजी शर्मा, विद्यालयका निरीक्षक तथा एनप्यापसन कास्कीका अध्यक्ष राजु कायस्थ, भाइस प्रिन्सिपल राजेश श्रेष्ठले, हिसानमा केन्द्रीय उपाध्यक्ष डोलराज पाण्डे, कास्कीका अध्यक्ष दिवाकर जैसी, उपाध्यक्ष पूरण कुंवर तथा यन प्याप्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्का, काशीका अध्यक्ष मनकाजी गुरूङ, वरिष्ठ उपाध्यक्ष मयम राज अधिकारीलाई प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी चेक हस्तान्तरण गरेका थिए। विपदका कारण घर सम्पत्ति तथा दैनिक जनजीवन प्रभावित भएका नागरिकलाई साथै दिँदै विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय परिवारबाट संकलित रकम सहयोग गरेको विद्यालयका प्रिन्सिपल शर्माले जानकारी दिनुभएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।
2: रे कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
3: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि।
4: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त थाहै छैन, अनि यसै नभनेर के गर्नु त।
3: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोरबनाउनै पर्दैन नि।
5: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841775694, 9811924। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा छ, उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 0615714430, 9556508443। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
6: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
7: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
6: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
8: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
7: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कूल का पुस्तकहरू, खेलकुद साथै स्टेशनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0615536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराऊ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाऊ। अब विद्यालय विदाको सदुपयोग, रेडियो सफलता, सफलता मीडिया प्रालीमा। विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथी एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, आरजे विजे, साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड, पोखरा 7 मासपार, रेडियो सफलता 103.4 मेगाहर्ज। सम्पर्क नम्बर 0161452966, 98460085, 98067045। सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा।
7: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। बाँकी समाचार। मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान 2 पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान 1:51 र 4:05 म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो। आज बिहान 4:28 मुगुकै कलारा वरपर केन्द्रबिन्दु भएर 4.2 म्याग्निच्युडको दोस्रो भूकम्प महसुस भएको छ। यसअघि गत 26 गते जाजरकोट जिल्लाको कालसेनी वरपर केन्द्रबिन्दु भई 9:08 जाँदा 4.1 म्याग्निच्युडको भूकम्प गएको थियो। 2 महिना भन्दा बढ़ी समयदेखि सवारी साधन अनुमति पत्रको छपाई कार्य ठप्प हुँदा देशभरको हजारौं सेवाग्राही चरम मर्कामा परेका छन्। विशेष गरी वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिक तथा अध्ययनका लागि बाहिरिन तयारीमा रहेका विद्यार्थीहरू समयमै लाइसेन्स नपाउँदा ठूलो समस्यामा परेका छन्। संघीय सरकारबाट अधिकार क्षेत्र हस्तान्तरण भई प्रदेश तहमा प्रणाली र छपाई प्रक्रिया पूर्ण रूपमा कार्यान्वयनमा आउन नसक्दा यो अन्य सृजना भएको हो। यातायात व्यवस्था विभाग अनुसार सवारी लाइसेन्स छपाई तथा वितरणको जिम्मेवारी अपूर्ण रूपमा प्रदेश सरकारहरूको मातहतमा गएको छ। संहिताको मर्म अनुसार र अधिकार हस्तान्तरण भएपछि गत साउन 1 गते देखि नयाँ पास भएका र तथा नवीकरणका लागि प्रक्रियामा रहेका लाइसेन्सको छपाई कार्य रोकिएको हो। विभागको निर्देशक केशव खतिवडाले 7 प्रदेश सरकारले सुरक्षण मुद्रण केन्द्रसँग औपचारिक क्षमता गरेपछि मात्रै लाइसेन्स छपाईको बाटो पूर्ण रूपमा खुल्ने स्पष्ट पारिरहेका छन्। उनका अनुसार मध्य प्रदेशले यसअघि नै सम्झौताको प्रक्रिया अगाडि बढ़ाइसकेको छ। बागमती लगायत अन्य प्रदेशको हकमा पनि यातायात कार्यालयलाई बाटो ट्रायल पास गरेका र विदेश स्थानीय अति आवश्यक सेवाका रायहरूको फाइल क्रमश प्रक्रियामा लगिएको छ। नयाँ प्रणाली र छपाई व्यवस्थापन पूर्ण रूपमा स्थिर र परिपक्व बन्न केही समय लाग्ने भए पनि अब कामले छिट्टै गति लिने विभागको अपेक्षा रहेको छ। नेपाल विद्युत प्राधिकरणले आगामी हिउँद सुक्खायाममा नेपालमा लोडसेडिङ हुन नदिन आवश्यक तयारी थालेको छ। प्राधिकरणले भदौ 10 गते भोटेको सिक्कामा आएको बाढ़ीले 13 जल विद्युत आयोजनामा ठूलो क्षति गरेपछि सुक्खायाममा विद्युतको लोड व्यवस्थापनका लागि आवश्यक तयारी थालेको प्राधिकरणले जनाएको छ। बाढ़ीले नेपालका धेरै जल विद्युत आयोजनामा क्षति पुर्याएकोले आन्तरिक बिजुली उत्पादन क्षमता घटाउने र थप बिजुलीको माग बढ़ाउन देखिएको छ। वर्षायाममा बिजुली निर्यात गर्दै आएको नेपालले सुक्खाया याममा भने आन्तरिक माग धान्न भारतबाट बिजुली आयात गर्ने भएको छ। प्राधिकरणका अनुसार त्यही अनुरूप हिउँदको विद्युत माग धान्न भारतले 654 मेगावाट आयातको स्वीकृति दिएको छ। भारतले आगामी पुष 16 नेपाललाई दैनिक 18 घण्टा बिजुली आयात गर्न दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई 28 भदौदेखि आगामी 16 पुषसम्म बिजुली आयात अनुमति नवीकरण गरिएको उल्लेख गरेका छन्। भारतले नेपालमा पुष 16 राति 12 बजेदेखि साँझ 6 बजेसम्म आयात गर्ने दिन रहेको छ। प्रेस काउन्सिलले नेपालले 13 फेसबुक सञ्चालकमाथि साइबर ब्यूरोमा उजुरी दिएको छ। काउन्सिलले 13 फेसबुक पेज सञ्चालकमाथि थप कार्यवाही अघि बढ़ाउन मंगलबार ब्यूरोमा उजुरी दिएको हो। केही फेसबुक पेजले अन्ति रंजित शीर्षक तथा थम्नेल राखी भ्रम तथा अफवाह फैलाउने सामग्री प्रकाशन गरेको पाएको छ। काउन्सिलले दिएको निर्देशन पालना नगरेका तथा सम्पर्क विवरण समेत नभेटिएका पेजमाथि थप कार्यवाही अघि बढ़ाइएको हो। फेसबुक पेजमा युथ फर पर्सा वाईओपी रहेको छ। त्यस्तै गरी हाम्रो सहयात्रा भन्ने फेसबुक पेज रहेको छ। त्यस्तै गरी नेपाल खबर फेसबुक पेज रहेको छ। त्यस्तै न्यू कलेक्सन नेपाल र हिमाल अपडेट भन्ने 5 फेसबुक पेजहरूलाई साइबर विभाग उजुरी गरेको छ। इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढ़ेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। भोटेपछि नदीमा आएको असाधारण बारीका कारण सिद्धित कठिन परिस्थितिलाई मध्यनजर गर्दै सञ्चालक समितिको निर्णय अनुसार भदौ 31 गतेदेखि लागू हुने गरी साबिकको मूल्य नै कायम राखिएको हो। मध्य पूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उतार चढ़ाव आइरहेको छ। भदौ 30 गते आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर 12.40 रूपियाँ र डिजलमा प्रति लिटर 4.68 रूपियाँ बढ़ेर आएको थियो। सञ्चालक समितिको निर्णयपछि अब पेट्रोल डिजल तथा पेट्रोलको खुल्ला मूल्य पहिलो वर्गको क्षेत्रमा प्रति लिटर 197.50 रूपियाँ, दोस्रो वर्गमा 159 रूपियाँ र तेस्रो वर्गमा 200 रूपियाँ नै कायम रहनेछ। पहिलो वर्ग अन्तर्गत चारली, विराटनगर, जनकपुर, अमलिकगंज, भलाबारी, नेपालगंज, धनगढ़ी र वीरगंज पर्छन्। दोस्रो वर्गमा सुर्खेत्र, दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपाल पर्दछन्। संघीय संसदको दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपरान्ह 1 बस्ने प्रतिनिधि सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बहादीले विधेयक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यवाधिक कार्यसूची रहेको छ। उहाँले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। अपरान्ह 1:15 राष्ट्रिय सभाको बैठक पनि बस्ने तय भएको छ। आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र खाद्य स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ। बैठकमा विद्यावान विद्या व्यवस्थापन समितिको महासभापति कृष्णबहादुर रोकायले समितिको प्रतिवेदन पेश गर्न सम्भावित कार्यसूची रहेको छ। उहाँले संक्रमक पशु रोग नियन्त्रक विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुनेछ। राष्ट्रिय सभाकै बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापति कृष्ण प्रसाद पौडेलले विशेष प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उहाँले मध्य प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। मंगलबार शीतल निवास स्थित राष्ट्रपति कार्यालयमा पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको मानवीय तथा भौतिक क्षति, खोजी उद्धार तथा प्रभावितहरूलाई राहत, अस्थायी आवासको व्यवस्थापन तथा दीर्घकालीन पुनर्स्थापना लगायतका विषयमा कुराकानी भएको थियो। साथै राष्ट्रिय सभाका काम कार्यवाही, चालू अधिवेशनको पत्रकारिता र नयाँ विधेयकहरूको अवस्थाका बारेमा पनि छलफल भएको छ। राष्ट्रिय किताब खानामा निजामती प्रहरी र शिक्षक तर्फ गरी 2,81,972 जनाको अन्तिम सम्पत्ति विवरण दर्ता भएको छ। विवरण अनुसार सबैभन्दा धेरै प्रहरी शाखा तर्फ 1,11,778 जनाको सम्पत्ति विवरण भएको छ। राष्ट्रिय किताब खानाले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार 2083/29 निजामती शाखातर्फ 72,506, प्रहरी शाखातर्फ 1,11,778 र शिक्षक शाखातर्फ 97,678 जनाले अन्तिम सम्पत्ति विवरण दर्ता गराएका हुन्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत हुने विभिन्न तहका अधिवेशन तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि केन्द्रीय निर्वाचन समितिले देशभर निर्वाचन प्रक्रिया तीव्र बनाएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार 2083/16-19 15 केन्द्रीय महाधिवेशन आयोजना हुँदैछ। त्यसअघि 3 र 4 वडा अधिवेशन, 7 पालिका अधिवेशन तथा 10 प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचन प्रक्रिया सञ्चालन तथा समन्वय तथा लागि 77 जिल्लामा जिल्ला निर्वाचन अधिकृति खटाइसकिएको छ। जिल्ला निर्वाचन अधिकृतिहरू सम्बन्धित जिल्ला कार्य समितिसँग समन्वय गर्दै निर्वाचन प्रक्रियामा सक्रिय रूपमा सहभागी भइरहेका छन्। निर्वाचन समितिले पार्टीका सम्पूर्ण 83 सदस्य नेता तथा कार्यकर्तालाई अधिवेशन प्रक्रियामा उत्साहपूर्ण सहभागिता जनाउन आग्रह गरेका छन्। पार्टीका सबै तह निकायलाई निर्धारित निर्वाचन कार्यक्रमलाई प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक समन्वय र सहयोग गर्न सबै समितिले अनुरोध गरेको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले अधिवेशन प्रक्रिया पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसर भएकाले सबै क्रियाशील सदस्यलाई सक्रिय र उत्साहजनक सहभागिताका लागि आग्रह गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको 15 महाधिवेशन अन्तर्गत हुने वडा अधिवेशनदेखि केन्द्रको समका सबै तहका अधिवेशनमा कुनै अलमल र दुविधामा नपरे उत्साहका साथ सहभागी हुन पार्टीका क्रियाशील सदस्य समर्थक र शुभेच्छुकलाई आह्वान गर्नुभएको छ। सभापति थापाले मंगलबार अपील जारी गर्दै 2083/3-4 हुने वडा तहको अधिवेशनमा सक्रिय सहभागिता जनाउन कांग्रेसलाई आग्रह गर्नुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशन 16-19 काठमाडौँमा हुने तालिका रहेको छ। थापाले संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानून बमोजिम हुन लागेको महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको वृहत्त हितका लागि संवाद, सहमति र अधिवेशन प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने सबै प्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले लोकतन्त्रमा फरक मत स्वाभाविक हुने उल्लेख गर्दै पार्टीभित्रको मतभेद र असमझदारीलाई संवाद विधि पद्धतिबाट समाधान गर्नुपर्ने बताउनुभयो। कांग्रेसमा फरक मतलाई स्वीकार गर्दै विधि र पद्धतिका आधारमा समाधान खोज्ने परम्परा रहेको उहाँको भनाइरहेको छ। थापाका अनुसार पार्टीका अग्रज नेता विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै 2082 अपुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहभागिता गराउने निर्णय गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका लागि 3 तहकै सरकारले साझा संकल्प गर्नुपर्ने बताउनु भएको छ। मुस्ताङको घरबजोङ गाउँपालिका 4 जोमसम्ममा आयोजना गरिएको घरबजोङ जलवायु परिवर्तन सम्मेलन 2083 त्यहाँ सम्बोधन गर्दै मन्त्री चौधरीले सो कुरा बताउनु भएको हो। उहाँले हिउँ पग्लेका कारण हिमपात फुट्ने जोखिम बढ्दा बाढ़ी पहिरोले प्राणी जगतलाई ठूलो असर पुर्याएको बताउनुभयो। मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण बाढ़ी पहिरो, नदी कटान, खडेरी र डढेलोका कारण कृषि तथा पशुपालन लानमा प्रत्यक्ष असर पुग्न गई खाद्य सुरक्षामा असर पुग्ने चेतावनी दिनुभयो। उहाँले बढ्दो तापमानका कारण हिमाली क्षेत्रमा थप जोखिम बढेको बताउनुभयो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी सम्बन्धी नयाँ विधेयक छुट्टै संसदमा पेश गरिने जानकारी दिनुभएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री रावलले आवश्यक कानूनी प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ यथाशीघ्र नयाँ गुठी विधेयक संसदमा पेश गरिने बताउनु भएको छ। उहाँले विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई ध्यानमा राख्दै हाल विज्ञ तथा सरकारवालासँग गहन छलफल र परामर्श भइरहेको पनि बताउनु भएको छ। गुठी जग्गा केवल जमीनको स्वामित्व मात्र नभई धर्म संस्कृति परम्परा सम्पदा संरक्षण र गुठीको आमदानीबाट चल्ने जात्रा पर्वसँग अभिन्न रूपमा जोडिएको संवेदनशील विषय भएको उहाँको भनाइ छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लियादर पौडेलले मजदूरहरूले पाउने न्यूनतम पारिश्रमिक तथा लागू गर्न आग्रह गर्नुभएको छ। जिल्ला समन्वय समिति कास्कीले मंगलबार जिल्ला स्थित विभिन्न शर्मा कार्यरत मजदूर कामदारहरू र रोजगारदाताहरूको सहभागितामा आयोजना गरिएको कार्यक्रममा बोल्दै अझै पनि केही कामदारहरू दाता संस्थाले न्यूनतम पारिश्रमिक समय र सामाजिक सुरक्षा कोष लागू गर्न आग्रहकारी गरेको गुनासो गर्नुभएको बताउँदै उहाँले उक्त विषयहरू कडाईका साथ कार्यान्वयन गर्न अनुरोध गरेको प्रमुख पौडेलले श्रमजीवी वर्गले पाउनुपर्ने न्यूनतम पारिश्रमिक नपाएको श्रम ऐनको प्रभावकारी कार्यान्वयन नभएको र केही औद्योगिक व्यवसाय शैक्षिक संस्था संस्थासहित सार्वजनिक सरकारी गैर सरकारी तथा निजी क्षेत्रमा कार्यरत कामदार एवं मजदूरहरूले सामाजिक सुरक्षा कोषमा आबद्ध नगराइएको पाइएकाले सो सम्बन्धी व्यवस्था सरकारवालालाई तत्काल योजना बनाई कार्यान्वयन गर्ने निर्देशन दिएको छ। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसूनी बाहेकको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसूनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा दक्षिणतर्फ रहेको छ। हाल कोशी मधेस र बागमती प्रदेशमा साधारणतया बादल लाग्नुका साथै बाँकी पहाड़ी भूभागमा आंशिक बादल लागेको छ। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशको एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन तथा ट्याङ्क मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। त्यस्तै कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन तथा ट्याङ्क मध्यम वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र ट्याङ्क मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको हिमाली पहाड़ी र तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान छ बजेको खबरसँगको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि पटक। फिर्के खोलाको संरचना हटाउन महानगरले भाका सारेको सारे। सहारा क्लब पोखराको 28 वार्षिक उत्सव सम्पन्न। पत्रकार रोहित पौडेल सहारा पत्रकारिता पुरस्कारबाट सम्मानित। लाइसेन्स छपाई दुई महिनादेखि ठप्प। प्रदेशको ढिलाइले सेवाग्राही मर्कामा हिउँदमा लोडसेडिङ हुन नदिन प्राधिकरणको अग्रिम तयारी। कांग्रेसको 15 महाधिवेशन 17 जुलाई जिल्लामा निर्वाचन अधिकृत परिचालन। महाधिवेशनमा उत्साहका साथ सहभागी हुन सभापति थापाको अपील। र मनसूनी वायुको प्रभाव कायमै। आज पनि विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रश्नचार बुलेटिन अहिले 9 बजी खबर संगालमा आउँछ। हामीसँग सफलताको पाइलामा के भएर तपाईँ सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
8: देला तलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो
11: सुनिता,
10: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बारटेन्डर, सुसिने किङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बीचमा।
13: फोन नम्बर 061-57-89-15।
14: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तुला, 9560-2225, 9560-26110।
15: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्छौ?
16: मेरी आमै नि घर बनाउन लाएको कुरा त तपाईँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल, ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
15: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
17: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
18: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985, उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। बजार स्टील आल्मुनियम मेटल उद्योग पर्सियंग पांच पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ता को परिचय दिऊ।
8: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
5: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
8: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
20: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
21: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
22: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
23: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
22: अनि कहाँ छ छोरा यो पसल?
23: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
22: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
23: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
22: पोखरा 2 बिन्दवासिनी बस पार्क,
23: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
22: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
23: मोबाइल नम्बर 9846059581,
22: 9166154।
24: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0615201179।
6: स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 0615707736, 98560325, 98086-35480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
7: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
8: रेडियो सफलता 103.4
9: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
10: उमङ्ग,
9: गुरु प्रेमरावजीको ज्ञान अनि सन्देश सँगै
10: ज्ञानी कामे गुरु।
9: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग, सुन्न नभुल्नुहोला।

0: will arouse my sinners.
1: यो जीवन एउटा भाँडो हो। यदि यो भाँडोमा वास्तविक प्रेम राखिएको छ भने साँच्चै नै यो भाँडो त्यो प्रेमको उज्यालोले चम्कनेछ।

0: 우먼가.
1: मरेपछि के होला? जुन जीवन पाइएको छ, जो जीवित छन्, यसमा के हुनेछ? यो कुराको उनीहरूलाई कुनै महत्व छैन। मरेपछि के होला? अहिले मरेका छैनन्, किनकि यो मन हो र मनको यस्तै बानी छ, यस्तो यस्तो ठाउँमा लैजान्छ कि नसोध्नुहोस्। यस्तो यस्तो ठाउँमा यस्ता यस्ता विचारहरू आउँछन् मानिसहरूको दिमागमा कि जसको कुनै सीमा नै छैन। यस्तो किन छ, यस्तो किन छ, यहाँ किन छ, त्यस्तो किन छ। यदि एक मिनटका लागि यी सारा चीजबाट निस्क्यौं र हेर्यौं कि के छ,

0: कतिपय मानिसहरू छन् जो योजनामा व्यस्त छन् कस्तो हुनु पर्छ मानिस कस्तो हुनु पर्छ समाज कस्तो हुनु पर्छ तर कस्तो छ मानिस के हो के हो मानिस एक तरिकाले हेर्दा त ऊ वास्तवमा माटो हो र त्यो माटोमा 70% पानी छ र यो पानी बोल्छ पनि हल्लिन्छ पनि हिँड्छ पनि हेर्नुहोस् कतिपय मानिसहरू छन् जसले यस्तो भन्छन् म पानीमा हिँडेर देखाउँछु म पानीमा हिँडेर देखाउँछु जब उसले देखाउँछ त हेर्नेहरूले ताली बजाउँछन् मानिसहरूले भन्छन् चमत्कार भयो तर यो पानी 70% पानी जमिनमाथि हिँड्दछ तर यसलाई कसैले चमत्कार सम्झिँदैन पानी बग्छ तर यसलाई कसैले चमत्कार मान्दैन सबै थोक उल्टो भयो नि जहाँ ध्यान हुनु पर्थ्यो के छ ध्यान गयो कता के हुनेछ यो कुराको मानिसलाई कति चिन्ता हुन्छ के होला भोलि के होला पर्सि के होला एक महिनापछि के होला एक वर्षपछि के होला मेरो छोराको के होला मेरी छोरीको के होला मेरो परिवारको के होला मेरो नोकरीको के होला मेरो अवकाशको के होला र जो राजा थिए इजिप्टमा धेरै हजारौं वर्ष पहिला उनीहरूले के सोचेका थिए भने जब उनीहरू मर्नेछन् मरेपछि उनीहरूलाई के हुनेछ र कतिपय देशमा त के प्रथा थियो भने कि जब राजा मर्थे उनका सारा घोडा हात्ती नोकर चाकर राजासँगै गाडी दिन्थे ताकि अर्को जन्ममा यी सारा मानिसहरू सारा चीज हात्ती घोडा रथ धन यी सबै उनैले पाउन् अब बुझ्नुपर्ने कुरा के हो भने ती सारा चीजहरू त अहिले पनि यही छन् जुन धन उनले पछिल्लो जन्ममा पाउनु पर्थ्यो पाएनन् र कुरा के हो भने एक वर्षको कुरा होइन दुई वर्षको कुरा होइन दस वर्षको कुरा होइन त्यसको त हजारौं वर्ष बितिसक्यो हजारौं वर्ष बितिसक्यो तैपनि त्यस्तो भएन जुन ती मानिसहरूले सोचेका थिए कि हुनेछ तर यो कुरा स्पष्ट भएपछि पनि मानिसले यो कुरालाई बुझ्न चाहँदैन यो कुरालाई स्वीकार गर्न चाहँदैन ध्यान त्यसमा दिनुहोस् जुन भइरहेको छ यदि त्यसमा ध्यान दिएन जुन भइरहेको छ र ध्यान केवल त्यसैमा दिएको छ के होला यो त आफैमा स्पष्ट कुरा छ कि जे हुनेछ त्यो त राम्रो हुने छैन आएका थियौ जानेछौ र जे हुनु छ त्यो अहिलै हुन्छ र जे भइरहेको छ यसमा कति आनन्द छ यसमा कति आनन्द छ मानिसहरूलाई त थाहै छैन आनन्दका लागि कसैले यो गर्छ कसैले त्यो गर्छ कहिले यता घुम्छ कहिले त्यता घुम्छ कहिले यस्तो गर्छ कहिले त्यस्तो गर्छ तर सबभन्दा ठूलो कुरा छ कि जब मानिस अन्तर्मुख हुन्छ र त्यस चीजको अनुभूति गर्छ जुन उसकै भित्र रहेको छ के शान्ति शान्ति के हो ती अविनाशीको अनुभूति गर्नु सबै कुरा शान्त हुन्छ त्यस पश्चात त्यो चाहना नै रहँदैन यता दौड्यौं उता दौड्यौं यो गरूं त्यो गरूं अब जस्तो तपाईँ हेर्नुहोस् भमरालाई त यता गइरहेको छ उता गइरहेको छ यसो गरिरहेको छ त्यसो गरिरहेको छ यता उडिरहेको छ उता उडिरहेको छ तर जब उसले त्यो फूल भेट्टाउँछ जसमा रस छ त्यसमाथि बसेर शान्तिसँग त्यसको रसलाई उसले स्वीकार गर्छ उसले त्यसको रस पान गर्छ त्यस पश्चात उसलाई यताउता जाने आवश्यकता छैन जबसम्म त्यहाँ रस छ र उसले पियो शान्त हुन्छ पाख छ उसको पाख पनि चलिरहेको छैन आरामसँग बसेर त्यसको सेवन गर्यो, त्यसको आनन्द लियो, तपाईं पनि त त्यो मौरी जस्तै हुनुहुन्छ। तपाईंलाई पनि त्यो रस चाहिएको छ र त्यो कहाँ पाइन्छ? त्यो पाइन्छ अविनाशी रूपी फूलमा। तपाईं पनि आफ्नो प्वाख फटफटाइरहनु भएको छ, उड्ने कोशिश गरिरहनु भएको छ, यताउता गइरहनु भएको छ, र जबसम्म त्यो फूल तपाईँले पाउनुहुन्न तबसम्म तपाईँ सन्तुष्ट हुनै सक्नुहुन्न, र जबसम्म तपाईँ सन्तुष्ट हुन सक्नुहुन्न तब शान्ति कसरी प्राप्त हुन्छ? मानिसहरूका लागि यो त छ नि, यदि एकपटक शान्ति पाइयो भने धेरै भयो। होइन, प्रत्येक दिन त्यो अविनाशीको अनुभव गर्नुपर्छ, हरेक दिन उनको दर्शन गर्नुपर्छ, प्रत्येक दिन उनलाई स्मरण गर्नुपर्छ, तब मात्रै यो जीवनमा जसलाई एकाग्रता भनिन्छ त्यो हुन्छ, ताकि तपाईँ यताउता नभड्किनुहोस् र आफ्नो जीवनमा बुझ्नुहोस् कि वास्तवमा तपाईँ कति भाग्यशाली हुनुहुन्छ।
1: थप जानकारीका लागि premrawat.com अथवा 01-590-1765 र 98-43-1650 सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
1: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चीज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 9855335394
3: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
4: हेलो
5: हजुर सन्चै कस्तो छ हजुरलाई
4: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
3: बारिश त बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9560110909284820 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस् कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ डकुमेन्टेसनको नचिन्ता जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजुनेस बिल्डिङको 2 तला फोन नम्बर 061-571-430 9855-85843 सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
8: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुलो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुलो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि
0: बाट समस्या को समाधान गरिन्छ।
8: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्या को समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
10: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 60 50 960। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराओ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाओ। अब विद्यालय विदाको सदुपयोग रेडियो सफलता सफलता मीडिया प्रणालीमा विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथै एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, आरजे विजे, साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड, पोखरा 7 मासपार, रेडियो सफलता 103.4 MHz। सम्पर्क नम्बर 061-452-966, 98-460-0085-1, 98-067-045-67। सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा।
2: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट, र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौ।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
6: नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98 5607 5900।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
9: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पे ढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98 1162 63 983, 98 5 60 52 855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
10: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्जन गर्न समीक्ष काष्ठ उद्योगतिर जान लागेको होइन
11: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
12: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
13: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क समीक्षा काष्ठ उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 5141984, 5141985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161 5251904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कुनै सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घर नापा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सबैजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ.
9: मदन भण्डारी भाइ खासै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइ राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ
11: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौं हाम्रो नेपाली धर्म संस्कार संस्कृति र परम्पराको महत्वलाई केन्द्रमा राखेर छलफल गर्नेछौ। त्यसमा पनि नेपालले आध्यात्मिक मूल्य मान्यताहरू, धार्मिक गतिविधिहरू र सांस्कृतिक परम्परा, सांस्कृतिक शिक्षा र सम्पदा संरक्षणलाई आफ्नो प्रमुख रूपमा चाहिँ अगाडि बढ़ाइरहँदाखेरि यसको छुट्टै विशेषता थियो, छुट्टै एउटा खालको समाज थियो, यो विषयमा चाहिँ आज हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ श्री अमर सिंह माविका, प्रधान अध्यापक हुनुहुन्छ, अत्यन्त आध्यात्मिक धार्मिक सामाजिक व्यक्तित्व हुनुहुन्छ, बलराम पोखरेल सर हुनुहुन्छ, उहाँसँगको कुराकानी लिएर आएका छौ। यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद रेडियो सफलता परिवार प्रति धन्यवाद म्याडम
0: हजुरलाई
1: यो अवसर, अमर सिंह माध्यमिक विद्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई बधाई छ यो अवसर प्रदान गर्नुभएकोमा। धन्यवाद, नमस्कार।
0: हजुर, शिक्षाको क्षेत्रमा लामो समयदेखि आबद्ध हुनुहुन्छ र पनि शिक्षा त छँदैछ, आफ्नो पेसा भयो, तर हाम्रा धर्म संस्कार संस्कृतिहरू रहिराख्नुपर्छ, हामीले भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भनेर पनि लागि पर्नु भएको हुन्छ सर। हजुरका गतिविधिहरू हेर्दाखेरि यो धर्म भनेको चाहिँ के हो सर?
1: धर्म भनेको चाहिँ वास्तवमा धर्मी सर्व प्रतिष्ठितम वेदमा वाक्य छ। धर्मले सबैलाई लिड गर्नुपर्छ। धर्म भनेको स्वभावत एउटा परिचय हो, होइन, मान्छेको स्वभावको संस्कारगत परिचय चाहिँ हो। धर्मले मानिसलाई एउटा चरित्र निर्माण, असल अनुशासन र चरित्रवान बनाउँछ भने व्यक्ति निर्माण गर्ने काम धर्मले गरेको हुन्छ। जस्तो मानौ धर्मले के कुरा सिकाउँछ भन्दाखेरिमा चाहिँ म को हुँ, मेरो कर्तव्य के हो, मेरो जिम्मेवारी के हो, समाजप्रति दायित्व, आफ्ना पितृप्रति दायित्व, बुवा आमाप्रति दायित्व, समाजप्रति दायित्व, प्रकृतिप्रति दायित्व, देवी देवताप्रति दायित्व के हो त, आखिरमा मेरो लक्ष्य के हो, मेरो उद्देश्य के हो भन्ने किसिमका कुराहरू धर्मबाट नै हामीले चाहिँ सिक्न पाउँछौ। जो मान्छे धार्मिक हुन्छ त्यो चाहिँ के हुन्छ त भन्दाखेरि समरसता हुन्छ उसमा, हरेक कुरामा चाहिँ ऊ ब्यालेन्समा चलेको हुन्छ, उसको बोलीमा, वचनमा, उसको व्यवहारमा पवित्रता हुन्छ, स्वच्छता हुन्छ, नम्रता हुन्छ, ऊ चाहिँ के शान्ति, पवित्रता, हार्दिकता, शुभ भावना, सेवा भाव जस्ता गुणहरूले चाहिँ ऊ के हुन्छ त भन्दाखेरि सुशोभित भएको हुन्छ।
0: हजुर, अहिले त्यो खालको भनौँ न धर्म धारण गरेका व्यक्तिहरू समाजमा हुनुहुन्छ त?
1: अहिले धर्म धारण गरेका व्यक्तिहरू समाजमा चाहिँ हुनुहुन्छ, किन भन्दा यो अहिले तपाईँले हेर्नुभयो भने यो जो पृथ्वी छ, पृथ्वी शून्य आकाशमा उडिरहेको छ, उडिरहेको पृथ्वीभित्र हामी बसेर आफ्नो दिनचर्या गरिरहेका छौं। यो धरतीमा ठूला ठूला ऋषि मुनि, साधु सन्तहरू, परमात्मा दर्शन गर्ने जो व्यक्तिहरू जन्म लिनुभयो, आज चाहिँ हामी ऋषि पञ्चमी पनि भन्छौं, आज ऋषि सप्त ऋषिको पूजा गर्ने दिन पनि हो, उहाँ महान तपस्वी योगी तपस्वीहरूले यो धरतीमा धराधाममा जन्म लिएर अनि त्यसपछि उहाँहरूले मुक्त शरीरबाट मुक्त भइसकेपछि उहाँ चाहिँ मोक्ष प्राप्त गरिसकेर अझै पनि उहाँ निराकार स्वरूपमा रहेर यो पृथ्वीलाई, जुन आकाशमा उडिरहेको पृथ्वीलाई, उहाँको तत्वबलबाट नै यो पृथ्वीमा जति छ, पृथ्वी जल तेज वायु आकाश पञ्च महाभूत जो अनुशासनमा बाँधिएर रहेको छ, ती महान ऋषि मुनि त्रिकालदर्शी मनुष्यहरूबाट नै यो चाहिँ के हो त भन्दाखेरिमा यो चलिरहेको छ, ब्रह्माण्ड चलिरहेको छ। त्यसो हुँदाखेरि धार्मिक व्यक्ति छैनन् भन्न सकिँदैन। अझै पनि हिमालयका गुफाहरूमा कन्दराहरूमा गुप्त रूपमा हजारौं वर्षदेखिबाट मानिसहरू त्यसरी ऋषि मुनिहरू तपस्या गरेर उहाँहरू साधनारत रूपमा रहनुभएको छ। उहाँहरूको साधनाले गर्दाखेरि नै यो पृथ्वीमा यो जुन छ पृथ्वी जल तेज वायु आकाश पञ्च तत्व एउटा अनुशासनमा चलिरहेको छ। त्यसले गर्दाखेरि धर्मले नै यो पृथ्वीलाई पञ्च तत्वलाई लिड गरेको छ, ब्रह्माण्डलाई लिड गरेको छ र सबै कुराहरू चाहिँ के हो त भन्ने सापेक्षतामा चलेको छ। हामी परमात्माका सन्तानहरू हौ, सापेक्षतामा चाहिँ चलेको छ। धर्म छैन भन्न सकिँदैन होला मान्छेहरूमा, अहिले चाहिँ देख्दाखेरिमा मान्छे अलिकति भौतिकवादी हुँदै गएको देखिन्छ, तर पनि गुप्त रूपमा तपस्या साधना गर्नेहरूले साधना गरिरहनु भएको छ। उहाँको साधनाले अब तपाईँ हामीमा यो जो अनुशासनमा पृथ्वी अनुशासनमा पञ्च तत्व अनुशासनमा चलिरहेको छ, यसलाई अनुशासनमा चलाउने काम नै धर्म गुरूहरूबाट नै भइरहेको छ।
2: हजुर, हाम्रो व्यक्तिको जीवनमा चाहिँ धर्म र संस्कारको वास्तविक महत्व के हुन्छ? यो संस्कारले चाहिँ मानिसको चरित्र निर्माणमा चाहिँ कसरी भूमिका खेल्छ?
1: अब सबैभन्दा ठूलो कुरो त शिक्षा सबैको जननी हो, होइन? शिक्षा कस्तो हामीले शिक्षा प्राप्त गरेका छौँ त्यही अनुसार चाहिँ हुन्छ। पहिले मैले हजुरलाई भनिसकेँ, धर्मेण सर्वप्रतिष्ठितम्, धर्मभित्र सबै कुराहरू अटेको हुन्छ। पहिला गुरुकुलीय शिक्षा प्रणाली थियो, गुरूकुलमा गएर पढ्ने कुराहरू थियो, त्यहाँ असल अनुशासनका चरित्र निर्माणका कुराहरू के गर्नुहुन्छ के गर्नुहुँदैन, प्रकृतिप्रति देवताप्रति आफ्ना माता पिताप्रति समाजप्रति आफूभन्दा मान्यजनप्रति आफूभन्दा समानप्रति आफूभन्दा साना जनहरूलाई कस्तो तरिकाले चाहिँ व्यवहार गर्नुपर्छ, कुन समयमा उठ्ने, कति बेला खाना खाने, कति बेला काम गर्ने र कति बेला स्वास्थ्य व्यायाम सन्तुलनमा राख्ने भन्ने किसिमको कुराहरू सबै कुराहरू गुरूकुलमा सिकाइन्थ्यो। र गुरूकुलमा सिकेर आइसकेपछि उहाँहरूले के गर्नुहुन्थ्यो त भन्दाखेरिमा त्यस्तै किसिमको समाजमा आफूले आर्जन गरेका आश्रममा गुरू आश्रममा गुरूकुलमा आर्जन गरेका कुराहरू उहाँले समाजमा अर्पण गर्नुहुन्थ्यो र समाज धर्मले चलिरहेको थियो। अब अहिले देख्दाखेरि धर्मले समाज चलिरहेको छैन, धर्मले लिड गर्न सकिरहेको अवस्था अहिले समाज देखिँदैन। त्यसले गर्दाखेरि के हुन्छ त भन्दाखेरिमा एउटा अहंकार मान्छेहरूमा अहंकारले गर्दाखेरि चाहिँ सर्वे सर्वा म नै हो, मैले नै जानेको छु, मलाई सबै कुरो म आफै गर्न सक्छु भन्ने किसिमको एउटा चाहिँ त्यो दम्ब आएको छ। यो चाहिँ के हो त भन्दाखेरि धर्मले लिड गर्न सकेको भए त्यो दम्ब आउने थिएन। जब धर्मलाई हामीले छोडिसके पछाडि के हुन्छ त भन्दाखेरि त्यसपछि हामी चाहिँ के हुन्छौँ त दुर्घटनामा पर्छौं। धर्म अनि विभिन्न किसिमका चाहिँ प्राकृतिक आपदाहरू, विभिन्न किसिमका दुर्घटनाहरू, विभिन्न किसिमका चाहिँ घटनाहरू, विभिन्न किसिमका चाहिँ तपाईँको अड्डा अदालत चाहिने, पुलिस चाहिने, सशस्त्र चाहिने, अनि यिनै कुराहरूले गर्दाखेरि त्यो के हो त भन्दाखेरि जब मान्छेले धर्म छोडिसके पछाडि त्यहाँ के हुन्छ, झगडा हुन्छ, घमण्ड हुन्छ, अनि स्वार्थ हुन्छ। स्वार्थ भइसके पछाडि के हुन्छ त भन्दाखेरि सुरक्षा चाहियो, त्यहाँ अदालत चाहियो, त्यस पछाडि गएर विभिन्न किसिमका चाहिँ निकायहरू चाहियो। त्यसले गर्दाखेरि राज्यको धेरै जसो चाहिँ केमा त भन्दाखेरिमा शान्ति सुरक्षा र न्याय प्रणालीमा नै के हुन्छ धेरै जसो चाहिँ अर्थतन्त्र चाहिँ खर्च हुन्छ। यदि धर्म राज्य स्थापना भएका भएदेखि सबै मानिस चरित्रवान नैतिकवान हुने हो भने कसैले कसैलाई घच्चा घमासन गर्ने थिएन, कसैले कसैलाई चाहिँ दुःख कष्ट दिने थिएन। त्यसले गर्दाखेरि एउटा चाहिँ के हुन्थ्यो भन्दाखेरि स्वस्थ समरसतापूर्ण समाज निर्माण हुन सक्थ्यो। आज घर घर जस्तो छैन, समाज समाज जस्तो छैन, राजनीति गर्ने राजनेताहरू राजनेता जस्ता छैनन्, किनभने उनीहरू धर्मले लिड गरिरहेको छैन। जब उनीहरूले धर्म छाडा भइसके पछाडि के हो त भन्दाखेरि आडम्बर भयो, मूर्खता भयो। त्यसले गर्दाखेरि चाहिँ के हो त समाजमा खैला बैला भयो जुन किसिमको मानिस भित्रको जुन मानवत्व हो त्यो मनुष्यत्व हो मनुष्यत्व बिस्तारै ह्रास हुँदै गइरहेको अवस्था चाहिँ छ।
2: हजुर पछिल्लो समयमा यहाँले भने जस्तै समाज परिवार होइन अलिक फरक तरिकाले अगाडि बढ़िरहेको अवस्थामा अघि शुरूमै भन्नुभएको थियो धर्मले लिड गर्न सकिरहेको अवस्था छैन अहिले पछिल्लो समयमा हामी आफै फेरि वैदिक सनातन धर्म अनुरागीहरू परापूर्व कालदेखि वैदिक सनातन धर्मलाई अगाल्दै आयौं हाम्रो कानेर कमजोरी भयो त्यो पुस्तान्तरण गर्न हामी चुक्यौं कि अथवा कानेर कमजोरी भयो त हाम्रो चाहिँ
1: यसमा त वास्तवमा हजुर हाम्रो कमजोरी होइन यो शिक्षा प्रणालीको कमजोरी हो जबसम्म हाम्रो शिक्षामा नयाँ शिक्षा लागू भयो र अंग्रेजी शिक्षाबाट हामी प्रभावित भयौं त्यसपछि नै चाहिँ के हुन्छ त भन्दाखेरिमा त्यसको असर अहिले चाहिँ देखिएको छ शिक्षाको असर भनेको 20-25 वर्ष 30 वर्षपछि देखिने हो किन भन्दाखेरि नर्सरी पढेको बच्चा अब आईए बीए पीएचडी गरिन्जेलसम्मको चाहिँ त्यसको असर देख्छ हाम्रोमा दोषी छैन हामीमा दोषी छैन हामीलाई कस्तो शिक्षा दियो कस्तो संस्कार दियो चरित्र निर्माण गरियो कि गरेन व्यक्ति निर्माण भयो कि भएन त्यो वातावरण हामीले पायौं कि पाएनौ भन्ने किसिमले त्यसले असर गर्छ अब अहिले हामीले चाहिँ अहिले हामीले पढ़िरहेको जो शिक्षा छ हाम्रो विद्यालयहरूबाट प्रदान गर्ने शिक्षा छ यो पदार्थवादी शिक्षा यसले के मात्र सिकाउँछ भने कमाऊ कसरी कमाउने हो र कसरी चाहिँ आफू सम्पन्नशाली बन्ने हो कसरी आफूले चाहिँ विभिन्न ठाउँमा पोखरा नभए काठमाडौँ भए कतातिर घर एउटा दुईटा तिनवटा घोडा गाडी अथवा के गर्ने हो ऐस आराम कसरी गर्ने हो भन्ने किसिमको कुराहरू त पैसा कमाउन सिकाएको छ अहिलेको शिक्षाले जसले गर्न सक्छ तर पैसा कमाएर मात्रै पैसा त भनेको के हो त भन्दाखेरि जीवन सञ्चालन गर्ने एउटा साधन हो तर साध्य भनेको के हो त भन्दाखेरि चरित्र हो धर्म हो सनातन धर्म नै हो जसले गर्दाखेरि जीवनको चाहिँ के हो त भन्दाखेरि सार्थकता हो जब धर्मले चाहिँ जब हामीले धर्म छोडिदियौं भने भौतिकवादी शिक्षाले हामीलाई चाहिँ के गरेको हो त भन्दाखेरि अहिले हामी जो किसिमको एउटा सामाजिक समरसता सामाजिक मेलमिलाप सामाजिक सद्भाव सामाजिक भावना किसिमको एउटा चाहिँ पुस्ता हस्तान्तरण गर्ने हिजो हाम्रा हजुरबाले सिकेको कुराहरू हिजो मैले भन्दाखेरि गायत्री मन्त्र नपढिकन चाहिँ के अरे खानु हुँदैन आफूभन्दा मान्यजनहरूको चाहिँ सेवा गर्नुपर्छ ढोग गर्नुपर्छ उहाँहरूको

0: दिशातिर लैजानको लागि चरित्र निर्माण गर्नुपर्छ, संस्कार संस्कृति सिक्नुपर्छ। संस्कार संस्कृति चरित्र निर्माण र व्यक्ति बन्ने कुरा धर्मले मात्रै चाहिँ के गर्न सक्छ त लिड गर्न सक्छ। धर्मले लिड गर्न सकेन भनेदेखि के हुन्छ त भन्दाखेरि यो के अहिलेको समाज धर्मले लिड गर्न नसकेकै कारणले गर्दाखेरि अहिले घर घरमा चाहिँ के छ त भन्दाखेरि घर घरमा मेलमिलाप छैन, छोरा छोरा बुहारीहरूको बीचमा मेलमिलाप छैन, श्रीमान श्रीमतीको बीचमा छैन, सासू ससुराको बीचमा छैन। विशेष गरेर त अहिले चाहिँ के त पारिवारिक रूपमा पनि त के छ त हो सम्पत्ति छ, सम्पत्ति होला, घोडा गाडी यताउता सबै सम्पन्न छ, तर सम्पत्ति भएर मात्रै संस्कार भएन, सम्पत्ति भएर मात्रै समरसता भएन, सम्पत्ति भएर मात्रै अनुशासन भएन, सम्पत्ति भएन मात्रै नैतिकता भएन र कर्तव्यको परायणता भएन भनेदेखि त्यो सम्पत्तिले के गर्छ त भन्दाखेरिमा चाहिँ त्यसले सद्भाव ल्याउन सक्दैन, त्यसले चाहिँ समरसता ल्याउन सक्दैन, समावेशिता ल्याउन सक्दैन।
1: हजुर, अहिले जस्तै हामीले धर्मले लिड गर्न नसक्ने अवस्था चाहिँ कसरी आयो?
0: धर्मले लिड गर्न नसक्ने अवस्था त हामीले आफ्नो बच्चाबच्चालाई हामीले ट्रान्सफर गर्न सकेनौँ, आफ्नो छोराछोरीलाई हामीले धर्म हस्तान्तरण गर्न सकेनौँ। हाम्रो बुवा आमाले हजुरबाहरूले हाम्रो बुवा आमालाई हस्तान्तरण गर्नु हो र हामीले के हाम्रा छोराछोरीहरूलाई हाम्रो धर्मको बारेमा हस्तान्तरण गर्न सकेका छौँ त हामी नै दोषी हो। हामी नै मेरो छोराछोरीलाई म एउटा तपाईँलाई उदाहरण दिन जान्छु, म एउटा कर्नाटकमा मेरो छोरी चाहिँ बेलगावी भन्ने ठाउँमा चाहिँ पढ्थिन्, केली पण्डित जवाहरलाल युनिभर्सिटी केली कलेजमा पढ्थिन्, त्यहाँ डक्टरको पढाइ हुन्थ्यो, त्यहाँ चाहिँ 25 देशका मान्छेहरू त्यहाँ पढ्नको लागि चाहिँ आउँथे। तर त्यो गाउँमा म जाँदाखेरि त्यो डक्टर पढ्ने जुन केटा केटी छोराछोरीहरू छन् पहिला उनीहरूले के त सर्लक्क बिहान एकदमै 4 बजे सर्लक्कै उठ्ने, नुहाई धुवाई गर्ने, पहिला उठ्ने बित्तिकै आफ्नो बुवाआमालाई चाहिँ बुवाआमालाई ढोग गर्ने, बुवाआमा नभए बुवाआमाको फोटोलाई ढोग गर्ने, बुवाआमा त्यस पछाडि बुवाआमालाई श्रद्धाभाव गर्ने, कलेजमा जाँदाखेरि बुवाआमालाई चाहिँ टक्क ढोगेर अनि आशीर्वाद लिएर जाने, अनि मन्दिरमा गएर टिका लगाएर अनि त्यहाँबाट डक्टर पढ्ने, इन्जिनियर पढ्ने, पाइलट पढ्ने विद्यार्थीहरू त्यस्तो किसिमका सांस्कारिक थिए घरबाट। अनि त्यस पछाडि आफ्नो टिफिनमा शुद्ध सात्विक खाना खाने साथै अनि त्यसै घरमा आइसकेपछि देश खोल्नुभन्दा पूर्व बुवा आमालाई ढोगेर मात्रै आफ्नो वस्त्र उतार्ने अनि त्यसपछि आफ्ना जति पनि के अरे गृह कार्यहरू छ सबै काम सम्पन्न गरिसकेपछि बुवा आमाले उहाँलाई दिएको नास्ता खाने अनि त्यस पछाडि केही समय खेल्ने अनि केही अनि बुवा आमाले गराएको केही कामहरू गराएछ जिम्मेवारी चाहिँ हुन्थ्यो, त्यो जिम्मेवारीलाई पनि बजार जानुपर्ने कुरा छ कि अब आफ्नो करेसाबारीमा काम गर्नुपर्ने कुराहरू छ कि अब भगवान्को लागि फूल टिपेर तयार पार्ने कुराहरू छ कि एउटा एउटा जिम्मेवारीहरू चाहिँ अथवा चाहिँ के अरे छात्रहरूले अब रसोई घरमा अथवा भान्सा घरमा गएर आमालाई सघाउनु पर्ने कुरा छ कि अनि त्यहाँबाट उहाँबाट त्यस्तो किसिमको एउटा चाहिँ के थियो त समरसता, त्यस्तो किसिमको आनन्द थियो। उहाँले के गर्नुभएको थियो त आफ्ना छोराछोरीहरूलाई संस्कार रूपान्तरण गर्नुभएको थियो, धर्म रूपान्तरण गर्नुभएको थियो अनि उहाँहरूले सिकाउनु भएको थियो र के अहिले हामीले हाम्रा छोराछोरीलाई हिजो हाम्रा हजुरबाले बाले गायत्री मन्त्र नपढिकन न जप नगरिकन खानु हुँदैन, जनै लगाउनु पर्छ अनि अब त्यस पछाडि गएर पूजापाठ गर्नुपर्छ अनि देवी देवताले आफ्ना थानी मानीहरू आफ्ना इष्टमित्रहरू बेला बेलामा पूजाआजा गर्नुपर्छ भन्ने किसिमको कुराहरू जो हामीले जग्गा जमिन गर्दाखेरि त्यहाँ विभिन्न किसिमका चाहिँ धामी झाँक्री नाग पूजा गर्ने भैँको पूजा गर्ने कुरा भूमि पूजन गर्ने कुरा अन्नपूर्णको पूजा गर्ने कुरा गाई गोठको पूजा गर्ने कुरा वास्तु पूजा गर्ने कुरा होइन यस्ता कुराहरू जो हामीलाई चाहिँ सिकाउनु भएको थियो र हामीले सिकेका थियौँ के अहिले हाम्रो छोराछोरीले हामीले सिकायौं त दोष कसको हाम्रो छोराछोरीलाई दोष पनि हामी नदिउँ किन हामीले सिकाएका उनीहरूलाई हामीले ट्रान्सफर गर्न सकेनौ, उनीहरूलाई चाहिँ हामीले चाहिँ सिका ट्रान्सफर गर्न नसके पछाडि त्यसको दोषी चाहिँ हामी नै हो, किनभनेदेखि हामीले हस्तान्तरण त हामीले गर्न सकेनौ नि त, बुवा आमाले त हामीलाई हस्तान्तरण गरेर जानुभयो अथवा अझै जीवितै हुनुहुन्छ, तर बुवा आमा जीवित हुनु उहाँ रहँदा रहँदै

0: हामी हाम्रा छोराछोरीलाई हामीले हाम्रो संस्कार चरित्र निर्माण हाम्रो धर्म हामीले त्यो रूपान्तरण गर्न सकेनौँ भने त सबभन्दा दोषी त हामी नै हो नि। तिनीहरूलाई बाबु नानीहरूलाई उनीहरूलाई के गर्यो, उनीहरूको त चाहिँ कोरा कागज जस्तो दिमाग हो होइन, कोरा कागजमा जस्तो कुराहरू लेखिदियो त्यस्तै कुराहरू लेखिन्छ कि हामीले धर्मको कुरा लेख्न सकेनौ नि। नसके पछाडि आज त्यसको परिणाम हामीले के गर्दैछौ त भोग्दैछौ।
1: यसरी हामीले यहाँले भने जस्तै हामीले हाम्रा सन्ततिलाई हाम्रो धर्म संस्कार संस्कृति दिन सकेनौं, तर समयसँगै एक खालको आधुनिकता र पश्चिमा संस्कृति पनि हावी भइरहेको बेलामा चाहिँ यो अवस्थामा भन्नु न हामीले यो मौलिक संस्कृति र परम्परालाई चाहिँ कसरी जोगाउन सकिन्छ। जस्तै हाम्रै आफन्तहरू विदेशमा हुनुहुन्छ, बाहिरको कुराहरू हामी सिक्दैछौं होइन, कहिलेकाहीँ हेर्दाखेरि हामी पूर्वीय दर्शन मान्ने बिस्तारै पश्चिमा संस्कृति हावी भएको हो कि जस्तो पनि देखिन्छ कि हाम्रो समाजमा। यसलाई चाहिँ हामीले कसरी हाम्रै संस्कृति चाहिँ बढावा दिन सकिन्छ।
0: अब यसमा मलाई लाग्छ कुनै पनि धर्मले चाहिँ अधर्म गर भन्दैन। जस्तो हामी सनातनीहरू चाहिँ ओम भन्छौ, मुस्लिमहरू आमिन भनेर भन्छन्, त्यसैलाई ओमिन भनेर फेरि क्रिस्चियनहरू पनि त्यसैलाई भन्छन्। अब त्यस्तै तरिकाले जैनहरूले पनि ओमलाई मान्छन् र परमात्माको अस्तित्वलाई चाहिँ स्वीकार गर्छन्। हामी साकार र निराकार दुवै अस्तित्वलाई स्वीकार गर्छौँ भनेदेखि क्रिस्चियन र जो बुद्धिस्टहरू छन् त्यो अब अर्को चाहिँ अब तपाईँको चाहिँ मुस्लिमहरू छन् उनीहरू धर्मगुरुहरूमा धर्मको मूलमा चाहिँ समस्या छैन। मूलमा समस्या छैन, उसले समाजलाई चाहिँ निर्गर्ण हो एउटा अनुशासनमा राख्नको लागि धर्म ग्रन्थहरूले चाहिँ चाहे गीता भनौँ चाहे चाहे बाइबल भनौँ चाहे त्रिपिटक भनौँ चाहे कुरान भनौँ त्यहाँ चाहिँ के छैन त भन्दाखेरिमा कुनै पनि मान्छेलाई दुःख देऊ मान्छेलाई चाहिँ हो हल्ला गर अथवा अर्को धर्मको मान्छेहरूलाई चाहिँ तिमीहरूले अर्को धर्मको निन्दा गर भन्ने कुराहरू त्यहाँ छैन। तर मात्र कहाँ त भन्दा आडम्बरी जो बीचमा छ जो चाहिँ धर्मको नाममा जसले चाहिँ आमदानी गरेर चाहिँ के आफ्नो जीविकोपार्जन गरेका छदम बेसीहरू जो छन् तिनीहरूले गर्दाखेरि त के अरे एउटा धर्मको बीचमा र अर्को धर्मको बीचमा लडाइदिने अनि अब क्रिस्चियन छ भनेदेखि अब त्यसको चाहिँ हिन्दूको चाहिँ कुरा काट्ने, हिन्दू छ भने क्रिस्चियनको कुरा काट्ने, मुस्लिम छ भनेदेखि फेरि हिन्दूले कुरा काट्ने, बौद्धको कुरा काट्ने। अब यसरी चाहिँ के भयो भन्दाखेरि यो बीचमा रहेका जो एउटा चाहिँ धर्मको धर्मलाई बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका जो मान्छेहरू छ त्यसले गर्दाखेरि धर्म के भएको हो त भन्दाखेरिमा द्वन्द्व पैदा भएको हो। तर पश्चिमा जगतमा पनि धर्म चाहिँ छैन भने पश्चिमा जगतको कुरा पनि हामीले नगरौं, हामीले भौतिकवादी कुरा गरौं। भौतिकवादी जो हाम्रो शिक्षा छ यसले गर्दाखेरि नै हो। त्यसो हुँदाखेरिमा वास्तवमा धर्म कुनै पनि धर्म वास्तवमा भन्नेले कुनै पनि धर्म आफैमा नराम्रो कुनैमा पनि छैन, तर त्यो धर्मलाई एउटा बाटो बनाएर कमाउन लागेका कमाऊ धन्दामा लाग्ने मान्छेहरूले गर्दाखेरि अलिकति चाहिँ द्वन्द्व पैदा गरेका हुन्। तर चाहे पश्चिमा धर्म होस् चाहे पूर्व हाम्रो सनातनी धर्म होस् तर आखिरीमा हामी उहाँहरूले पनि निराकार ईश्वरलाई मान्नुहुन्छ भने हामी पनि निराकार ईश्वरलाई मान्दछौ। आखिरीमा उहाँहरू पनि के भन्नुहुन्छ सापेक्षता वादमा नै यो सृष्टि चलेको छ भन्नुहुन्छ भने हामी पनि सापेक्षतावादमा चलेको छ भन्छौ। तर एउटा कुरा के छ त भन्दाखेरिमा अब हामीले धर्मको रक्षा गर्ने हो भनेदेखि वास्तवमा अरूले हाम्रो धर्मको रक्षा गर्दैन, हामीले आफ्नै घरबाट आफ्नै परिवारलाई आफ्नै संस्कार आफ्नै संस्कृति आफ्नै रीतिरिवाज परम्परालाई हामीले अवलम्बन गरेर हामीले चाहिँ रूप हस्तान्तरण गर्न सक्यौं, आफू बदल्यौं, पहिला आफू बदलौं र आफू बदलिए पछाडि आफ्नो परिवार बदलौं, छोराछोरी आफ्नो चाहिँ बदल्ने काम गरौं, श्रीमानलाई बदल्ने काम गरौं, श्रीमतीलाई बदल्ने काम गरौं, आफूले राम्रो काम गर्यो भने हाम्रो देखासुखी टोल छिमेकीले गर्छन्, हाम्रा कुरा सुन्न रुचाउँछन् अनि बिस्तारै चाहिँ के हुन्छ त भन्दाखेरि समाजमा रूपान्तरण हुन्छ। मैले धर्म बिग्रियो भने मैले भन्ने, हजुरले त्यही भन्ने, अनि हजुरले आफ्नो काम नगर्ने, मैले आफ्नो काम नगर्ने, कसैले काम नगर्ने हो भनेदेखि त कसरी धर्मेण सर्वप्रतिष्ठितम, धर्मको कसरी प्रतिष्ठा हुन्छ, धर्मो रक्षति रक्षित, धर्मको हामीले यदि रक्षा गर्न सकेनौं भनेदेखि धर्मले पनि हाम्रो के गर्न सक्दैन त, रक्षा गर्न सक्दैन।
1: अब धर्मलाई चाहिँ केवल पूजा कर्मकाण्ड र मन्दिरसँग मात्र जोडेर हेर्ने प्रवृत्ति पनि छ, धर्मको व्यापक अर्थ र सामाजिक भूमिका चाहिँ के हुन्छ?
0: अब धर्म एउटा कुरा त के हो त भन्दाखेरिमा धर्मका पनि अब म हजुरलाई नै एउटा सामान्य कुरा प्रश्न गरौं, तपाईँ अहिले जो अहिले चाहिँ एउटा सशरीर हुनुहुन्छ होइन, तपाईँको आखिरीमा जन्मेको लागि जन्मेको किन हो, पहिला हामी त्यहाँबाट शुरूआत गर्नुपर्छ। किनभने हामीले अरू जीवहरू भन्ने मानव इतर जीवहरूलाई पनि अब उनीहरूलाई खाना पर्छ, उनीहरूलाई निन्द्रा लाग्छ, उनीहरूलाई जाडो गर्मी हुन्छ, उनीहरू सन्तान उत्पादन गर्छन्, उनीहरूको निश्चित आयु हुन्छ, उनीहरू सबै चिज हामीले गरेका सबै चिज चाहिँ उनीहरूले गरिरहेका हुन्छन्। जब ब्रह्माजीले सारा सृष्टि रचना गर्नुभयो, सारा सृष्टि रचना गरिसकेपछि पनि अनि उहाँलाई सन्तुष्टि होइन र मानवको सृष्टि गर्नुभयो र मानव सृष्टि गर्दा मानवलाई एकदमै सोच विचार गरेर मानवलाई भयभरको चाहिँ के गर्नुभयो त सबै कुराहरू मानव शरीरभित्र चाहिँ उहाँले चाहिँ के गरिदिनु भयो त राखिदिनु भयो र उहाँलाई के भयो त मानव सृष्टि गरिसकेपछि बल्ल मेरा कुराहरू यसले चाहिँ के गर्छ त भन्दाखेरि मेरा कुराहरू यसले ट्रान्सफर गर्न सक्छ, यसले चाहिँ के गर्न सक्छ त सबैको चिजको चाहिँ थानको मान राख्न सक्छ भन्ने हिसाब किताबले ब्रह्माजीले चाहिँ के भन मानव सृष्टि गर्नुभयो। र अब अहिले वास्तवमा भनियो भनेदेखि मेरो जन्मको कर्तव्य के त, यो त मेरो शरीर हो, मेरो शरीर मसँग जोडिएका सबै नस नातेदारहरू भने शरीरसँग जोडिएका नस नातेदारहरू हुन्, तर मैले शरीर यो शरीर पनि मेरो लागि चाहिँ के छ त भन्दाखेरि अस्थिर छ, यो शरीर पनि के छ त भन्दाखेरिमा चाहिँ मेरो आफ्नो होइन, मेरै शरीर मेरो आफ्नै होइन, किनभने यसले साथ दिँदैन, किन भन्दाखेरि प्रकृतिसँग संघर्ष गर्दा गर्दै भोलि आँखाले साथ दिँदैन, कानले साथ दिँदैन, जिब्रोले साथ दिँदैन, खुट्टाले साथ दिँदैन, हातले साथ दिँदैन, आखिरमा यसले पनि त मलाई साथ दिँदैन नि। वास्तवमा मलाई साथ दिने के हो त, मेरो गन्तव्य कहाँ हो त, होइन भनिन्छ 84 लाख यो नि बिताइसके पछाडि भगवानको इच्छाबाट भगवानसँग हामीले चाहिँ आशीर्वाद मागेर हे भगवान मलाई एक जीवन चाहिँ मानव जीवन मलाई प्रदान गर्नुहोस् भने पछाडि हाम्रो अनुनय विनय र हाम्रो योग्यता सुनिसके पछाडि भगवानले हामीलाई चाहिँ मनुष्य जीवन दिनुभएको, मनुष्य जीवन दिँदाखेरि हामी जन्मदाखेरि भगवानको दर्शन गरेका छौं, हे भगवान म यो कालकोठर 280 दिनसम्म मेरो आमाको गर्भमा रात ताप समस्याहरू सहेर अब म अट्न सकिन, मलाई यो संसारबाट यो मातृ के अरे कोखबाट चाहिँ मलाई चाहिँ धरतीको कोखमा मलाई ल्याइदिनुहोस् भनेर जब चाहिँ हामीले भगवानसँग प्रार्थना गर्दा भगवानको दर्शन गरौं र भगवानले ल ठिक छ त तिमी धरतीमा जन्मेपछि के गर्छौ त भन्दाखेरि हे भगवान म हजुरको निराकार स्वरूपमा चिन्तन मनन गरेर समाजमा मेरो आफ्नो जिम्मेवारी पूरा गर्दै अहिले म के गर्छु आफ्नो मुक्तिको लागि आफ्नो मोक्ष प्राप्तिको लागि चाहिँ मैले के गर्नेछु त प्रयत्न गर्नेछु भनेर नै हामीले कसम खाएर चाहिँ भगवानसँग हामी आएको। तर हामीलाई के भयो त हामी जब आयौं गर्भबाट आएपछि हामी चाहिँ जन्मियौं, जन्मिँदाखेरि वैष्णवी मायाले ढाक्यो, हामीले त्यो कुरा बिर्सिदियौं, अनि हामीले त के गर्छ त्यो कुरा कसलाई थाहा थियो नाभिलाई थाहा थियो, नाभिलाई त के गर त हाम्रो समाजमा आइसकेपछि वैष्णव मायाले ढाकिसकेको त काटेर फालिदिए, अनि त्यस पछाडि सम्पर्क के भयो त परमात्मासँग हाम्रो सम्पर्क टुट्यो, सम्पर्क टुटिसके पछाडि अनि त्यस पछाडि हामीले चाहिँ अनि पछि हाम्रो जीवनमा हाम्रो कालमा जो मान्छे चाहिँ त्रिकालदर्शी छ, त्रिकालदर्शी मान्छेले के गर्छ योगी तपस्वी ऋषि मुनिहरू के छन् त भन्दाखेरि उनीहरू सम्पर्क र अघिल्लो जुनको प्रारब्धले गर्दाखेरि उनीहरूको कनेक्सन हुन्छ, परमात्मासँग कनेक्सन हुन्छ, उनी वैवाहिक जीवनभन्दा गृहस्थ जीवनमा रहेर पनि उनीहरू तपस्वीमय जीवन जिएका हुन्छन्, परमात्मासँग एट्याच हुन्छन्, परमात्मासँग जोडिएर काम गरेका हुन्छन्, समाजमा रहेर अनि समाज आफ्नो दायित्व वहन गर्दा गर्दै पृथ्वी जल तेज वायु आकाश पञ्च तत्त्वलाई एकदमै ब्यालेन्समा राखेर अनि सामाजिक आफ्नो उत्तरदायित्वहरू, आफ्नो देव ऋण, आफ्नो ऋषि ऋण, आफ्नो पितृ ऋण, आफ्नो गुरू ऋणहरूलाई चाहिँ पार गर्दै, धरती ऋणहरूलाई चाहिँ पार गर्दै उनीहरू चाहिँ के गरेका हुन्छन् त, आफ्नो जीवनबाट उनीहरू देखिँदैनन्, उनीहरू प्रचारबाजी पनि गर्दैनन्, म यस्तो त्यस्तो पनि भन्दैनन्, उनी आत्माबाट चाहिँ के गरिरहेका हुन्छन् त, परमात्मासँग एट्याच हुन्छन्। त्यस्ता मान्छेलाई हामीले झट्ट सांसारिक मान्छेले चिन्न सक्दैन, त्यस्ता मान्छेलाई त्यसैले मात्र दिन्छ जो आत्मद्रष्टा छ, जसले आत्मालाई चिनिसकेको छ। त्यसो हुँदाखेरि त्यस्तै महान आत्माहरूले नै यो सारा यो प्रकृतिलाई चाहिँ सन्तुलनमा राख्ने काम चाहिँ गर्नुभएको छ। आजकै प्रसंग गर्ने हो, सप्त ऋषिहरूले आकाशमा चाहिँ के गरेर त भन्दाखेरि उनीहरूले तपोबलबाट नै पृथ्वीलाई चाहिँ के गरेका छन् त, आफ्ना सन्तानहरू, उनीहरूका सन्तानहरू त हामी छौं, विभिन्न चाहिँ गोत्रहरूमा सप्त ऋषि गोत्रहरू, जस्तो अत्री गोत्र, अत्री एउटा चाहिँ सप्त ऋषि मध्येको एउटा हुनुहुन्छ, उहाँको रगत अझैसम्म दिने डीएनए टेस्ट गर्दै जाँदा म त्यहाँसम्म पुग्छु, उहाँले अझै पनि मलाई चाहिँ के गर्नुभएको छ त, आशीर्वाद दिनु रहनुभएको छ। मैले पनि उहाँलाई चाहिँ के गरेको छु त, दैनिक रूपमा बिहान एकपटक चाहिँ मेरा आफ्ना पितृदेवहरू, आफ्ना चाहिँ आमापट्टिका, आफ्ना बाबापट्टिका, आफ्ना आमापट्टिका, आमाका बाबाको मावलीतिरका, आमाको मावलीतिरका चारवटा चाहिँ पितृहरूको चाहिँ चारवटा गोत्रको रगत त मेरो शरीरमा छ नि, मात्रात्मक रूपमा बुवापट्टिको चाहिँ बढी होला, त्यो उहाँहरूलाई चाहिँ मैले किन गर्नुपर्छ भन्दाखेरि, उहाँहरूले मलाई शरीर दिनुभयो, उहाँहरूले मलाई चाहिँ के गर्यो भूमि दिनुभयो, उहाँहरूले मेरो परिचय दिनुभयो, के मेरो मैले उहाँहरूको ऋण तिर्नु पर्दैन र, के मैले दिनमा एकपटक उहाँहरूको सम्झनामा एक अंजली जलाञ्जली मैले दिन सक्दिनँ, दिनुपर्छ नि त, मेरो आफ्नो कर्तव्य हो। त्यस्तै यो पृथ्वी चाहिँ, पृथ्वी जल तेज वायु आकाशी देवताहरू, यी देवताहरूले हामीलाई चाहिँ हेर्नुहोस् कति यत्रो सूर्य भगवानले कत्रो प्रकाश दिनुभएको छ, वायु जति हिँडै पनि हामीले वायु पान पाइरहेकै छौं, जलमा विभिन्न किसिमका हामीले, हाम्रो शरीरभित्रै जल छ, हामी शरीरभित्रै अग्नि छ, पृथ्वी छ, हामी जहाँ हिँडे पनि के उहाँहरूले हामीले दिनुभएको छैन र, दिनुभएको छ नि त, के हाम्रो दायित्व उहाँहरूप्रति, पञ्चतत्व देवताहरूप्रति हाम्रो दायित्व छैन, मातृभूमिप्रति दायित्व छैन, के म नेपालको नागरिक हुँ भनेर हिँड्न पाएको छु, नेपालको नागरिकता मसित छ, नेपाली धरतीमा मैले त्यही नागरिकता आधारमा मैले घर बनाएको छु, घडेरी बनाएको छु, मैले जागिरी खाएको छु, अनि मैले चाहिँ आफ्नो बच्चा बच्ची, आफ्नो परिवार, आफ्नो बुवा आमा, आफ्नो छोराछोरी र आफू पालिएको छु, के धरतीप्रति मेरो जिम्मेवारी छैन र, के मैले धरतीको ऋण तिर्नु पर्दैन र, यस्ता कुराहरू र हामीले, अनि के मेरो शरीरभित्र परमात्माको अंश छ, निराकार स्वरूप परमात्माको अंश छ, के म परमात्माले यत्रो सारा ब्रह्माण्ड नै मेरो लागि चाहिँ दिइरहनु भएको छ भने, के ब्रह्माण्डप्रति मेरो, के परमात्माप्रति के चाहिँ मेरो चाहिँ दायित्व हुँदैन र, उहाँहरूको स्मृति गर्नुप्रति दायित्व हुन्न र, जसरी एउटा आमाले एउटा छोराले आफ्नो छोरा अमेरिका जाओस्, क्यानाडा जाओस्, छोरो जस्तो सुकै भओस्, तर चाहिँ उनले के सोचिरहनुहुन्छ, मेरो छोरा भन्नुहुन्छ नि त, किनभने कुखमा राख्नुभयो, काखमा राख्नुभयो, धेरै लगानी गर्नुभयो, ठूलो मान्छे बनाउनु भयो, उनले आफ्नो कर्तव्य पूरा गरोस् नगरोस् आफ्नो ठाउँमा छ, तर बुवा आमाले त चाहिँ आफ्नो सन्तानको रूपमा ठान्नुहुन्छ नि, त्यस्तै हामी पनि परमात्माका सन्तान हौ, परमात्माले हामीलाई सृष्टि गर्नुभएको छ, उहाँको इच्छाले नै यो ब्रह्माण्डको सृष्टि भएको, उहाँले उहाँको इच्छा स्वरूप नै हामी जन्मिएका, हाम्रो इच्छाले नै उहाँ जन्म भएको, नि के हामीले हामीलाई चाहिँ हामीले बिर्से पनि सम्झे पनि एउटा चाहिँ के छ त भन्दाखेरि, हाम्रो शरीरमा ओम नाद धीनम जगत् सर्वम भन्ने एउटा ओमकारको नाद चलिरहेको छ, त्यसलाई चाहिँ अजपा गायत्री भन्छौँ, त्यो एट्याच चाहिँ हामीले चाहे जानेर जाप गरौँ, चाहे नजानिकन जाप गरौँ, त्यो एट्याच चाहिँ के हुन्छ त भन्दा परमात्मासँग चाहिँ पुगेको हुन्छ। त्यसो हुँदाखेरि जब मान्छे 84 पूजा गर्छ, किन भन्दाखेरि 84 वर्षसम्म हामीले एक दिनमा 1,30,000 चाहिँ के गरिरहेका हुन्छौँ भन्दाखेरि, मुटुको ढड्कन हामी चलिरहेको हुन्छ भनेदेखि 1,30,000 हाम्रो ओमकारको जप हुन्छ, 1,30,000 हाम्रो दैनिक रूपमा जाँदै जानुहोस् त तपाईँको चाहिँ कति कति जप हुन्छ। हामीले फेरि अजपा गायत्री हामीले चाहिँ एकजना 21,600 अजपा गायत्री हामीले जपिरहेका हुन्छौँ, त्यो कसैले योगी तपस्वीहरूले आजको मेरो अजपा गायत्री र ओमकारको नाद मेरो चाहिँ के होस् त भन्दाखेरिमा मेरो के अरे सिद्ध होस् भनेर भनिरहेका हुन्छन् त, उनीहरू चाहिँ शरीर नै मुक्त भएर जान्छन्, के हामीले नजानेर पनि त स्वास्थ्य फेरिरहेका हुन्छौँ नि, एउटा श्वास फेर्दाखेरि के 21,600 पटक त हामीले श्वास फेरेका हुन्छौँ। हाम्रो नाडी शरीरभित्रको नाडी ओमकारको ध्वनिमा 130,000 त एक दिनमा चाहिँ चलिरहेको हुन्छ कि हाम्रो त परमात्माको चाहिँ के हामीले स्मरण हुँदैन। त्यही हरेक मुटुको ढड्कनलाई परमात्मासँग जोड्ने हरेक चाहिँ के त हरेक चाहिँ श्वास प्रश्वासलाई परमात्मासँग जोडियो भने हामी गृहस्थ जीवनबाट नि के गर्न सक्छौ भने मुक्ति प्राप्त गर्न सक्छौ र परमात्माको कार्य गर्न सक्छौ र यो सृष्टिको चाहिँ हामीले के गर्न सक्छौ त भन्दाखेरि हाम्रो तपोबलको माध्यमबाट अथवा चाहिँ हामीले सृष्टिको चाहिँ सेवा गर्न सक्छौ।
1: यो सृष्टिको सेवा गर्ने प्रसंगमा हजुरले पनि भन्नुभयो हाम्रो सनातन परम्पराले प्रकृति पशु पन्छी वातावरण त्यो सँगसँगै वनस्पति संरक्षणसँगको पनि एक खालको सम्बन्ध राखेको देखिन्छ। यस पक्षलाई चाहिँ आजको पुस्तालाई चाहिँ कसरी भनौँ न विश्वास दिलाउन सकिन्छ?
0: अब अहिलेको पुस्तालाई त के त भन्नुहुन्छ भन्दाखेरि जस्तो बिरुवा भनौँ होइन, बिरुवाले के गर्छ त भन्दाखेरि वनस्पतिले के गर्छ कार्बन डाइअक्साइड चाहिँ के गर्छ त लिन्छ
1: होइन,
0: अक्सिजन दिन्छ
1: दिन्छ।
0: त्यो त यो चाहे त्यो यो त धेरै सत्य कुरा छ, यो कसैलाई कहीँ लुकेको पनि छैन छिपेको पनि छैन। के त्यो चाहिँ मेरो एकजना साथी हुनुहुन्छ 1,00,000 उहाँले चाहिँ अस्ति पोखरामा आएर पनि बिरुवाहरू सार्नुभयो। उहाँको आफ्नो आफ्नो लक्ष्य जीवनको हरेक मान्छेले एउटा लक्ष्य लिएर हुन्छ 1,21,000 बिरुवा जीवनभर सार्ने र 1,00,000 बिरुवा चाहिँ हुर्काउने र 1,00,000 बिरुवाबाट चाहिँ अक्सिजन चाहिँ अक्सिजनबाट चाहिँ मैले राष्ट्रको सेवा गर्छु होइन। उहाँले देशका विभिन्न ठाउँमा पोखरामै आएर 500 बिरुवा त पोखरै सार्नुभयो होइन, हाम्रै स्कुलमा लगभग 55 बिरुवा त हाम्रो अमरसिंह स्कुलमा सार्नुभयो। एउटा मान्छेले अभियान धेरै हुन्छ के त अक्सिजन उहाँले त्यत्रो अक्सिजन उत्पादन गर्नुभयो के उहाँ त अब चाहिँ शरीर छोड्नु होला, अहिले 50 वर्षको हाराहारीमा हुनुहुन्छ होइन, 55 वर्षको हाराहारीको हुनुहुन्छ भनेदेखि के उहाँले 300-400 वर्षसम्म चाहिँ उहाँले फालेका सारेका बिरुवाहरूले के अक्सिजन चाहिँ उत्पादन गर्न सक्दैन र अक्सिजन के तपाईँ हामीले भनौँ हाम्रा बुवा आमाले हामीलाई त सिकाउनु भएको थियो नि चौतारी पोखरी खन त्यहाँको कुवा खन त्यहाँ धारा बनाऊ बर पिपल सार बर पिपलको चाहिँ के पूजा गर के हाम्रा पुर्खाले हामीलाई सिकाएको होइन र के हामीले त्यो गरेका छौँ त अहिले कहाँ गए त्यो कुरा अहिलेका अहिलेका सरकारका भन्याउँदा अहिले त चौतारी पोखरी भएका बर पिपलहरू काट्दै काट्दै सबै चाहिँ त्यतिखेर अक्सिजन जोड्दै अक्सिजन दिन्थ्यो अक्सिजनको नाश भएका छन्। त्यो कुरो बुझ्नु पर्यो कि यो धर्म होइन र जो पानी खाने हामीले पिउने पानीको मूलहरू सफा राख्नुपर्छ भन्ने किसिमको कुरा के त्यो पनि त एउटा चाहिँ जान्न पर्यो नि त। आफूले पिउने पानी छ होइन, माथि तलतिर कसैले पानी पिरहेछ तलतिर गएर दिसा पिसा फोहोर मैला फालिदियो भने अब हामीले देख्छौँ नि पोखराको नहरमा देख्छौँ कोही नहरमा त्यही नहरमा मान्छे तल मान्छे नुहाइरहेको छ सूर्य भगवान्लाई जल दिइरहेको छ, कोही मान्छेले प्लास्टिकका आफूले बेलुकाको खाना बढी भएको खाना फालिदिएछ त्यसले के जान्यो त त्यसले जान्न पर्यो नि त त्यो कुरा। मैले यही जलले कसैले नुहाइरहेको छ तलदेखि भने कसैले अङ्गुलीमा लाएर पान गरिरहेको छ मैले पानीको स्रोतलाई मैले सफा राख्नुपर्छ मेरो दायित्व हो अरूले गरौँ नगरौँ के हामीले त्यो कुरा सिकेका छौँ त हामी त अरूकोले देखा परेन फुत्त चाहिँ प्लास्टिकको अब त्यो फालिदिन्छौँ त के त्यो हाम्रो चाहिँ के भयो हामीले के भयो तलतिर त्यही मान्छेले कसैले खाइदियो भनेर त्यो बिरामी भयो भने दोष कसलाई दिने होइन कि हामीले चाहिँ अहिले हेर्नुहोस् सबै चाहिँ के छ त सब मान्छेले चाहिँ पोखराको पहिलाको चाहिँ के थियो पोखरामा एउटा पर्यावरण मैत्री थियो अहिले जता त्यो सिमेन्टेरी घर गई छन् ठुला ठुला घर बनेका छन् कङ्क्रिट भएको छ जमिन कङ्क्रिट भएको छ आखिरमा चाहिँ प्रकृतिमाथि दोहन गरिरहेको छ मान्छेले होइन विभिन्न किसिमका चाहिँ के भएको छ के यो मान्छेले जान्नु पर्दैन वायु प्रदूषण भएको छ विभिन्न किसिमका ग्यासहरू अब विभिन्न किसिमका यातायातका उद्योग धन्दा कल कारखानाकाबाट चाहिँ अब धुवा धुवाउ धुलोले गर्दाखेरि वायु प्रदूषण भएको छ र ओजन त तातेर गरेर हिमताल फुटेर अहिलेको यो भयावह स्थिति छ नि त कि यसमा चाहिँ के यसले धर्मकै त्यही हो त धर्म ब्यालेन्समा राख्ने कुरा हो नि त हरेक कुरालाई चाहिँ सन्तुलनमा राख पृथ्वी जल तेज वायु आकाश पञ्च तत्त्व जो तिम्रो शरीरभित्र बाहिर पनि त्यसलाई ब्यालेन्समा राख आफ्नो ठाउँबाट एउटा त्यसलाई ससम्मान गर तिम्रो कारणले गर्दाखेरि त्यसलाई फोहोर हुनबाट जो हो हामी सबैले जोगाउनु पर्यो. एउटाले भन्यो मैले जोगाएँ कि जोगाइनँ मैले जान्ने कुरा. अब मैले चाहिँ घरबाट फोहोर बाहिर निस्क्यो प्लास्टिक निस्क्यो भने मैले पोलिए त भएन नि त. त्यो प्लास्टिक गएर त्यसले गर्दाखेरि आकाशमा गएर धुवा हुन्छ त्यसले क्यान्सरको रोग चाहिँ फैलिन सक्छ. त्यो त मैले जान्न पर्यो नि त. यो कुराहरू आफैले जान्ने कुराहरू हो. एउटा कुरा के हो त भन्दाखेरिमा चाहिँ अनुशासन सबैभन्दा ठूलो कुरा हो. चरित्र सबैभन्दा ठूलो कुरा हो. चरित्र भएन भनेदेखि चाहिँ के हुन्छ त भन्दाखेरि मान्छे चाहिँ भ्रष्ट हुन्छ. चरित्र रह्यो भने नै मान्छे के हुन्छ त भन्दा सुरक्षित हुन्छ. चरित्र गुम्यो भने मान्छे चाहिँ के हुन्छ त भ्रष्ट हुन्छ. जस्तो चरित्र भन्ने बित्तिकै एउटा अनुशासन हो. म कति बेला उठ्ने त्यो त एउटा अनुशासन हो. चरित्र पनि हो. कति बेला सुत्ने, कति बेला मेरा जिम्मेवारीहरू पूरा गर्ने, कति बेला मैले आफ्नो चाहिँ जीवन वृत्तिको लागि काम गर्ने, कति बेला देव कार्य गर्ने, कति बेला पितृ कार्य गर्ने, कति बेला प्राकृतिक कार्य गर्ने, कति बेला सेवा कार्य गर्ने, कति बेला समाज कार्य गर्ने, कति बेला आफ्नो जिम्मेवारीहरू पूरा गर्ने. त्यो त्यो एउटा चाहिँ के हो त अनुशासन हो नि त. अनुशासनमा रहेको मान्छे कहिले पनि धर्म विमुख हुँदैन. ऊ सनातनलाई उसले के गरिरहेको छ त भन्दाखेरि धानिरहेको हुन्छ. बुद्धले लास्टमा के भन्नुभयो, आपो दिप्पो भव, तिमी एउटा स्वयं आफैमा दियो सूर्य हो, बलिरहेको दियो हो. तिमीले चाहिँ के गर्न नसक्नुपर्छ त भने तिमीले आफ्नो तर ठाउँबाट अरूलाई प्रकाश फैलाउन सक्नुपर्छ. प्रकाश भन्ने बित्तिकै के हो त भन्दाखेरि ज्ञानको प्रकाश देऊ होइन, ज्ञानको प्रकाश देऊ, शिक्षाको प्रकाश देऊ, चरित्र निर्माणको प्रकाश देऊ, असल अनुशासनको प्रकाश देऊ भनेर चाहिँ के गर्नु भएको छ त भन्दाखेरि उहाँले चाहिँ भन्नुभएको छ. भने जस्तै हाम्रा वेदले पनि के भनेका छन् त भन्दाखेरि के अरे हाम्रो वेदलेहरू पनि तत्त्वमसि
1: हजुर तिमी त्यही हो,
0: तिमी त्यही हो. त्यो भनेको के हो त परमात्मा हो. तिमी स्वयं परमात्मा नै हो. तिमी भित्र परमात्मा, त्यो तिमीलाई लिड गरेको छ. जो शरीरलाई लिड गरेको छ परमात्माले लिड गरेको छ भन्ने किसिमको कुरा म सानो दुईटा एउटा तपाईँलाई दुईटा युगका दुईटा कथा सुनाउँछु. एउटा सत्ययुगको कथा रहेछ. एउटा सत्ययुगमा चाहिँ के रहेछ भन्दाखेरि एउटा किसानले आफ्नो जग्गा चाहिँ के गरेछ भन्दाखेरि बेचेछ होइन, स्वाभाविकै हो. अनि त्यो किन्ने मान्छेले के गरेछ भन्नुहुन्छ भने जग्गा किन्यो, किने पछाडि उसले चाहिँ के गर्यो त घडेरी खारेर उसले चाहिँ घर बनायो. घर बनाउँदै जाँदाखेरि चाहिँ के त्यसले घडेरी खार्यो. घडेरी खाँदाखेरि चाहिँ एउटा चाहिँ सुनको चाहिँ कलशमा चाँदीका पैसाले भरिएको एउटा डब्बा चाहिँ नातो बाँधेर ठ्याक्क चाहिँ गाडेको चाहिँ त्यसले देख्यो, ढक्कन लागेको. अनि उसले सोच्यो, ओहो मैले त श्रम यो यसमा मेरो श्रम पनि परेको छैन र यसमा मेरो पसिना पनि छैन र यो सम्पत्ति मैले पस्ता पनि पस्दिन. मैले त चाहिँ स्वर्गमा मृत्यु भइसकेपछि यसले त यसले भाड तिर्नुपर्छ भनेर त्यो मान्छेले के गर्यो त ट्याक्क निकालेर लिएर आयो र त्यसले के गर्यो जोसित जग्गा किनेको थियो त्यही मान्छेले के गर्यो लिएर
1: गयो.
0: उसले भन्यो मैले तपाईँले दिएको जग्गामा घरबार तपाईँले जीव दिने कि जमिन दिने भन्छन् हजुरले मलाई चाहिँ जमिन दिनुभयो त्यही जमिन मैले घर बनाउँदैछु. घर बनाएर मैले आफ्ना कुल देवता पितृहरू आफ्ना थानी मानी अनि त्यस पछाडि गएर आफ्नो चाहिँ के अरे दश दिगपाल होइन अब क्षेत्रपाल दिगपालहरू अनि अब त्यस्तै तरिकाले चाहिँ म चाहिँ उ के अरे आह्वान गरेर म एउटा चाहिँ हजुरले दिएको जग्गालाई चाहिँ एउटा सांस्कारिक बनाएर घर बनाएर विचार गरेको छु. तर हजुरको जग्गामा चाहिँ मैले यो खन्दा घडेरी खाँदाखेरि यो पाएँ तर यो मेरो होइन भनेर उसले सकुशल पिँढीमा लगेर राख्यो. त अब उसले मान्छेले के विक्रेताले के भन्छ भन्दाखेरि होइन मैले त यो माताको मैले पनि यो कमाएको होइन होइन मेरो पनि यसमा श्रम छैन, मेरो पनि यसमा पसिना छैन, मेरो पनि यो चाहिँ यो सम्पत्ति लिएर म पनि चाहिँ के भन्छ स्वर्ग बितिसकेको छ मैले त यसो भार लाग्छ मलाई. त्यसो हुँदाखेरि मेरो गोत्रबाट यो भएको जग्गा जमिन मैले तपाईँलाई बेचेर दिएँ. त्यो भएपछि त्यहाँभित्र जे जस्तो भए पनि त्यो तपाईँको अधिकारको कुरा हो. मेरो त लालपुरमा त त्यहाँ खुर्केर फालेँ मैले, मेरो त चाहिँ अब मालपोतमा पनि मेरो त्यसो निशा छैन भनेपछि यहाँभित्रको जे भए पनि यो तपाईँकै हो म पनि यो चाहिँ आफ्नो श्रम र पसिना नपरेको चिज मैले चाहिँ यो लिन किन भन्दाखेरि माटोभित्र बाहिरको तपाईँको भनेपछि त्यो दुईटाले त्यो कुराहरू कुनैले पनि लिन मान्दैन नमाने पछाडि अनि अहिले चाहिँ के भयो त भन्दाखेरिमा उहाँहरू दुवैजना अब अहिलेको गाविस भनौँ होइन अब उहाँहरू पञ्चायतमा जानुभयो दुवैजना प्रधान पञ्चायतको अगाडि चाहिँ के हो तपाईँहरूको कुरा भन्नुहोस् त भन्दाखेरि मैले यसरी यसरी जग्गामा घडेरी खार्दै यो चिज पाएँ यो मेरो श्रम पनि परेको छैन मेरो पसिना पनि परेको छैन मैले यसलाई चाहिँ उपयोग गरेँ भनेदेखि मैले चाहिँ के हुन्छ त भन्दाखेरिमा चाहिँ म चाहिँ मरेपछि यसको चाहिँ त मैले के गर्नुपर्छ भार तिर्नपर्छ भनेर उसले भनिसकेपछि अब उसले त्यहाँ भन्यो अर्का मान्छेले त्यही भन्यो हेर्नुहोस् है कुनै समाज त्यस्तो थियो अहिले समाज त्यस्तो छैन अनि त्यो दुईटाले के गरे अब प्रधान पञ्चायतलाई पनि त निर्णय गराउनु गाह्रो हो कसलाई दिने अब आफूले ऊ पनि सांस्कारिक छ यो पनि अब उसले चाहिँ यही मैले यदि यही गाउँ पञ्चायतभित्रकै चाहिँ अब सेवा कार्यमा लगाऊ भन्दाखेरि पनि उसले होइन मैले त ट्याक्सले पो करले पो देश चल्ने हो ट्याक्स जनताबाट पाएको करबाट आम्दानीबाट देश चलाउने हो म त देश यो सबैको एउटा सम्पत्तिको रखवार पो हो मैले यो मैले पनि त यसको आखिरीमा भार त मलाई लाग्छ यसको होइन भनेपछि उसले पनि के गर्यो त सम्पत्ति मैले निर्णय दिन सकिनँ भनेपछि राजा कहाँ गए दुवै लिएर गए राजा कहाँ गए राजा कहाँ गएर पनि उनीहरूले त्यही कुरा भने राजा कहाँमा जाँदाखेरि त प्रधान पञ्च शुद्ध पनि उनी गए ल सरकार यसो यसो भन्छन् म पनि अब मेरो गाउँ पञ्चायतमा यो सम्पत्ति राखेर ऊ गर्नेवाला छैन अब भनेर दुवैजनाले राजाको मन्त्री परिषदको बैठक बस्यो मन्त्रीमण्डलबाट पनि त्यसको सही निर्णय हुन सकेन मन्त्रीमण्डलबाट सही निर्णय नभइसकेपछि राजाले राजगुरू बोलाए राजगुरूलाई बोलाए गुरूदेव यसको समस्या समाधान के हुन सक्छ हजुरले उपाय बताइदिनु पर्यो है मान्ने कुराको राजाले पनि राजगुरूलाई होइन त्यस पछाडि राजगुरूले यसको लागि चाहिँ मलाई दुई दिन समय चाहिन्छ भने राजगुरूले समय मागे राजगुरूले के गरे त त्यहाँबाट राजाका दूतहरू चाहिँ के गरे त भन्दाखेरिमा उनीहरूको परपर ठाउँमा चाहिँ जान लगाए त्यहाँको वस्तुस्थिति के छ त्यहाँको रहन सहन रीतिरिवाज त्यहाँको वस्तुस्थिति के छ उनीहरूको सेवा के गर्न सक्छ फेरि राजाले पनि के भयो त भन्दाखेरि ऊ राजाले हुन सक्थ्यो त एउटा राज्यको कोषमा लगाएर उसले चाहिँ त गर्न सक्थ्यो राजाले पनि के गरे त भन्दाखेरि यो त होइन त यो त म त यो त करबाट चल्ने यो त यो यो त भोलि मैले मरिसके पछाडि मैले स्वर्गमा गएर पनि यसको प्रायश्चित पुग्नुपर्छ भनेपछि राजगुरूले अनि त्यहाँबाट जाँदाखेरि त्यो एउटा खोला रहेछ त्यो खोलाबाट यतापट्टि किसानहरूको खेतबारी रहेछ उनीहरू अलिकति चाहिँ आकाशे खेतीको भरमा चाहिँ उनीहरूले काम गर्दै रहेछन् अनि त्यस पछाडि राजाले दुई दिनपछि चाहिँ राजाका राजदूतहरू गइसकेपछि गुरूले चाहिँ के ल्याऊ त भन्दाखेरिमा गुरूदेव यी किसानहरू दुईटै किसान रहेछन् किसानको उतापट्टि चाहिँ एउटा खोला रहेछ खोलाबाट चाहिँ यताबाट चाहिँ उनीहरूलाई अब सिँचाइ खेतीपाती गर्दो रहेछन् अब यिनीहरूलाई चाहिँ त्यहाँ बाटोको कुलाको अनि पढ्ने स्कुलको चाहिँ कमी रहेछ एउटा स्वास्थ्य चौकीको कमी रहेछ भन्ने किसिमको कुराहरू उनले प्रतिवेदन ठ्याक्क त्यो राजदूतले राजगुरूले चाहिँ पठाएका मान्छेले भनिसकेपछि अनि राजगुरूले के भने ल सरकार यी दुईटा किसान इमान्दार किसान हुन् यी दुईटा किसानको उतापट्टि खोलो रहेछ आकाशयातमा एउटा तिनीहरूलाई चाहिँ यो पैसाले यिनीहरूको नहर खनिदिनु पर्यो ताकि ओल्लो पल्लो गाउँ यताउता सबै चाहिँ सिँचाइ हो त्यसको सँगसँगै यिनीहरूलाई खेतीपाती गर्नको लागि चक्रेट यिनीहरूले चाहिँ के गरेका बैलगाडा पालेका रहेछन् उनीहरू खेतसम्म गाडा जाँदो रहेछ बोक्नु पर्दो रहेछ त्यो बाटो होस् अलिकति यिनीहरू कमजोर भएका बच्चा बच्चीहरू रहेछन् होइन यिनीहरूको शिक्षाबाट अलिकति वञ्चित रहेछन् त्यहाँ एउटा गुरुकुल खोलियोस् र यिनीहरूलाई चाहिँ उपचार गर्ने सिलसिला स्वास्थ्यको लागि पनि समस्या रहेछ एउटा चाहिँ हस्पिटल चाहिँ यिनीहरूको लागि चाहिँ आयुर्वेदिक किसिमको एउटा चाहिँ उपचार गर्ने वैद्यराजको एउटा चाहिँ तयार गरियोस् भनेपछि त्यो पैसाले ती चिज भए ऊ पनि खुसी भयो त्यसले गर्दाखेरि चाहिँ के भयो त भन्दाखेरिमा सबैको चाहिँ एउटा के हो त राजाले ल त्यहाँनिर हेर्नुहोस् यो सत्य युगको कुरा हो इन्साफ भन्ने कुरा कसरी हुन्छ, मान्छेले चाहिँ कसरी चाहिँ लिड गरे हुन्छ होइन? अब के अहिलेको हाम्रो समाजमा त्यस्तो छ त? हाम्रो समाजमा एउटा घडेरी खाते हो भने सिमानाको बीचमा कति खिनातान हुन्छ, हाम्रो समाजमा भए त त्यो माटोले पुरपार गरेर
1: एक एक पित्ता उमलको लागि झगडा हुन्छ,
0: झगडा हुन्छ होइन? त्यो गाड धन भएको भएदेखि यसलाई अब माटोले पुरपार पार राति कसैले नदेखेको बेलामा चाहिँ के गरेर लिएर जान्छु म भनेर हामीसँग त्यस्तो किसिमको यो सत्ययुगमा यस्ता मान्छे थिए, धर्मले लिड गरेको थियो, धर्मसित डर थियो। धर्म भनेको के त्यति बेलाको चाहिँ के थियो त भन्दाखेरि कानून भनेको धर्म थियो, संविधान भनेको धर्म थियो। त्यति बेला सेना हुँदैनथे, पुलिस हुँदैनथे, सशस्त्र हुँदैनथे, अदालत हुँदैनथे, सबै बचत हुन्थ्यो, सबै मान्छेमा इमान्दारिता थियो। त्यस्तै तपाईँलाई अर्को पनि एउटा यही सँगसँगै युगको प्रभाव सत्ययुग र कलियुग दुईटा चाहिँ मान्छे दुईटा युगकामा दुई भेट भएछन्। अनि सत्ययुगले भनेछन् कलियुग तिम्रो युगका मान्छेको आचरण मलाई देखाइदेऊ न भनेर चाहिँ कलियुगले सत्ययुगले चाहिँ कलियुगसँग प्रश्न गर्नुभएछ होइन, मेरो युगका मान्छे तपाईँले नहेर्नुहोस् हो, तपाईँ सत्ययुगको मान्छे त्यो सिन नहेर्नुहोस् भन्ने कुरा होइन, देखाऊ न देखाऊ, अब तिमी र हामी चाहिँ एउटा मैले प्रश्न राखिहालेँ नि त देखाऊ भन्दाखेरि ल त्यसो भएदेखि ल हेर्नुहोस् भनेछन् र गुवाचन बाटोमा जाँदै जाँदाखेरि उनीहरूले के देखेछन् भन्दाखेरिमा दुईटा दाजुभाइ रहेछन्, एउटै आमाले जन्माएका होइन, दुइटै चाहिँ अब जंगलको बाटो हिँड्दै रहेछन्। दुइटै जंगलबाट हिँड्दै जाँदाखेरि चाहिँ के भएछ भन्दाखेरिमा त्यो के अरे तिनीहरूले कस्तुरी मृग देखेछन् होइन, कस्तुरी मृग त बहुमूल्य वस्तु नि भयो, कस्तो पीडा। अनि त्यो दुइटाले के गर्छन् भने त्यो दुइटाले मिलेछन् र त्यो बन्दुकले त्यो कस्तुरी मृगलाई मारे
1: मारे
0: होइन, मारिसके पछाडि त अब त्यो अब मोटरसाइकलमा हिँडेका छन्। अनि अब त्यो कस्तरी मिर्गा त त्यसै दिउँसोमा लिएर जाऊ भने त अब जङ्गल जनावर मार्न एक त मार्न नहुने, अर्को कुरो अब त्यहाँ देखिहाल्यो भने पनि अब त्यो चाहिँ अब बाँडफाँड गर्नुपर्ने। अनि चाहिँ दुईटाले के गरेछन् त अलि त्यसलाई लछारेर अलि तल्लातिर लगेछन्, सेउलाले चाहिँ भाँच फुँच पारेछन् र यताउता त्यसलाई के गरेर छोपेछन् होइन, छोपिसके पछाडि अनि अब दुइटै छन्केर अब उनीहरूसँग लागेर सबै मान्छे राति सुत्छन्। सुतेपछि कसैले थाहा नपाउने पहिलामा अनि त्यस पछाडि लिएर जाने हो, त्यस पछाडि अब घर लिएर गएपछि बाँडौँला भनेर भनेछ। अनि दाइले चाहिँ भाइले के भनेछ भन्दाखेरि भाइ म चाहिँ त्यहाँ घर जा, तैँले खाना पनि खा, मलाई पकाएर पनि लि, त्यो तिनजेलसम्म म यहाँ कुर्छु। अब सबै त्यहाँ बाटामा पनि कोही मान्छे हेरेका छन्, के गरेका छन्, सबै निराएका छन्, के गरेका छन्, तैँले चाहिँ थाहा पनि पाउँछस् अनि त्यसपछि जाम्ला भनेछ। भाइ चाहिँ के गरेछ भन्दाखेरि आयो दाइले भनेपछि, भाइ आयो, भाइले अब त बाटोमा चाहिँ एउटा के गर्यो भन्दाखेरि प्लानिङ गर्यो उसले, के उसको मनमा त कलियुगको मान्छे त हो नि होइन, कलियुगकै घटना हो। अनि उसले के सोच्यो भने ओहो यो कस्तरी मृग करोडौँको छ होला होइन, अब दाईलाई थाहा छ, मलाई थाहा छ, अरू कसैलाई थाहा छैन, दाईले त्यहाँ लुगरे बसेको छ, त्यसमा केही थाहा नभएपछि अब यो दुइटै गऱ्यो भने घरमा ल्यायो भने आधा आधा बाँड्नुपर्छ होइन, आधा आधा बाँड्नुपर्ने भए पछाडि अब उसले मैले के गर्ने भने ठिक छ खाना साना बनाउँछु यताउता गर्छु टन्न खान्छु, खाना खाइसकेपछि टिफिनमा उसले के सोध्छ भन्दाखेरि त्यो खानामा बिखार्ने विचारहरू है प्लानिङ गरौँ। अनि उसले खाए यताउता गर्यो, ट्याक्टर खाना बनायो र टिफिनमा राख्यो। अनि ऊ अब त्यो खाली दिमाग शैतानको घर भन्छ नि त, खाली दिमाग भए पछाडि अब धर्मले लिड नगरे पछाडि कस्तो हुन्छ, धर्मले छोडेपछि धर्म छाडा भएपछि। अनि उसले के गरे त भन्दाखेरिमा उसले के सोचे भन्दाखेरि होइन अब यो चाहिँ अब यो अरूलाई थाहा छैन, त्यसलाई मलाई भाइलाई थाहा छ कि मलाई थाहा छ होइन, यो बहुमूल्य वस्तु छ, लिएर गयो भने आधा आधा बाँड्नुपर्छ, त्यसो हुँदाखेरि के नगर्नु त अब यसलाई चाहिँ भाइलाई सिद्ध्याइदियो भने मेरो मात्र हुन्छ भने उसले पनि प्लानिङ गर्यो होइन, अनि उसले पनि प्लानिङ गर्यो। अब खाली समयमा सोध्ने कुरा त भइहाल्यो। अनि उसले के गर्यो त भन्दाखेरिमा उसले पनि मजाको एउटा के गर्यो भने लाठा बनायो, लाठोका अब बलियो अनि त्यसपछि भाइ आयो अटक्क चाहिँ होइन दस एघार बजे रातितिर भाइ आयो. भाइ आइसके पछाडि अनि ट्याक्क चाहिँ उसले के अरे त्यो लाठो जो थियो भाइले अब चाहिँ ल के भाइ खाना खाइस् खाएँ मलाई ल्याइदिएस् अँ दाइ ल्याइदिएछु सबै च्याट स्याट चुट पारेर ल्याइदिएछु मिठो तरिकाले ल्याएछु अनि बाटा कोही सुतेहरेका सबै ठिक छन् नि अँ सब सुतिसके दाइ अब सबै कुकुर सुकुर पनि अब भोके हरेका कोही केही छैनन् सबैका बत्ती निमिसकेका छन् भनिसके पछाडि अनि उसले पछिल्लोतिर भाइले त्यो टिफिन के झिक्नु लागेको थियो त्यो लाठोले चाहिँ दाया भाइको टाउकोमा ठोक्यो भाइ रहन्छ नि भाइ मर्यो होइन भाइ त मरिहाल्यो अब भाइ बाँचिहाल्यो अब उसले तलतिर अब चाहिँ गर्यो अब त ऊ ढुक्क भयो कसैले थाहा छैन होइन त्यो त यो बिडा त मेरो मात्रै भयो भने अनि उसले चाहिँ के गर्यो भन्दाखेरिमा अब सार ट्याक्टर गरेर उता ढुक्क भयो नि त अब उसले त्यहाँ ट्याक्टर के गर्नु त त्यो मृगलाई सानो कस्तुरीलाई ट्याक्टर पारिहालेर ट्याक्टर अब चाहिँ भोक लागेको छ अब खाना खानु पर्यो खाना खाएर जानु पर्यो भनेपछि खाना खायो खाना खाइसकेपछि त्यो पनि मर्यो होइन अनि त्यस पछाडि ए मेरो युगका मान्छे यस्ता हुन्छ कलियुगका मान्छे कलियुगका मान्छे यस्ता हुन्छन् ए भनेर कलियुगले चाहिँ भने अरे भने अब अहिले चाहिँ अहिले मान्छे त्यस्ता हुँदैछन्
1: कति राम्रो उदाहरण
0: होइन अब अहिले हामीले सत्ययुगको पनि घटना सुनेकै हो त्यहाँ कति धर्मले लिड गरिरहेको छ किसानदेखिबाट राजासम्म धर्मले लिड गरिरहेको छ प्रधान पन्तदेखिबाट समाजसम्म लिड गरेको छ समाजको के आवश्यकता छ त्यसलाई चाहिँ सही ठाउँमा कसरी सदुपयोग गर्न सकिन्छ भने गुरु गुरुदेखिबाट चाहिँ सम्मान छ एउटा तल्लो तहदेखिबाट लिएर माथिल्लैसम्म एउटा चाहिँ अनुशासन छ मान्छे पढे लेखेका पनि छैनन् तैपनि अनुशासनले काम गरेर धर्मले काम गरिरहेको छ पछिल्लो घटनाको मान्छे पढे लेखेका पनि छन् विद्वान पनि छन् मोटरसाइकल चलाएका छन् युगमा युगमा पनि छन् सम्पन्न पनि छन् तर आचरण कस्तो
1: छैन
0: यही हो युगको विशेषता. अब हामीले यही तरिकाको यस्तै हुँदै हुँदै गयो भने अब हामीले भोग्ने त्यही हो
1: त्यही हो अलिअलि देखिन थालेको छ होइन हाम्रा बजारमा खानपानमा व्यवहारमा आचरणमा
0: अब के अरे अब चाहिँ कसले कसले सिद्ध्याउने त्यसको सम्पत्ति कसरी हडप गर्ने भन्ने किसिमका कुराहरू अब अहिले चाहिँ त्यस्तो किसिमको चाहिँ यसरी लिड भएको छ. तर एउटा कुरा के हो भन्दाखेरिमा म बिग्रेँ कि बिग्रिन भन्ने कुरा फरक पर्छ.
1: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा केही भन्नुहुन्छ?
0: ठिक छ. अब वास्तवमा भन्ने हो भने धर्मले हामीलाई लिड गर्नुपर्छ होइन. यदि हामी धर्म छाडा भयौँ भने हामी असुरक्षित हुन्छौँ. धर्म रक्षति रक्षित धर्मले नै हाम्रो रक्षा गर्ने हो. सङ्घीय शक्ति कलियुगी भनिएको छ. कलियुगमा सबभन्दा अवतारी र चमत्कारी मान्छे कोही हुँदैन. हामी सङ्घमा एउटा समूहमा हिँड्न जानुपर्छ. त्यो परिवारमा मिल्न सक्नु पर्यो, छिमेकमा मिल्न सक्नु पर्यो, राज्यमा मिल्न सक्नु पर्यो. सबैसँग चाहिँ मिल्न सकियो भनेदेखि नै के भन्छ त भन्दाखेरि आफूलाई चारैतिर चाहिँ के भन्छ सफलता प्राप्त गर्न सक्छ. यदि चाहिँ हामीमा धर्मले लिड गर्न सकेन र हामीमा घमण्ड आयो, अहंकार आयो, तमो गुण आयो भनेदेखि त्यति बेला होला हामीसँग त पैसा त होला तर हामीसँग त्यति बेला पैसा संस्कार पनि हुँदैन, संस्कृति पनि हुँदैन, सनातन पनि रहँदैन र धर्मले हामीलाई लिड गर्दैन, धर्मले हाम्रो रक्षा गर्न सक्दैन. त्यसो हुँदाखेरि धर्म रक्षति रक्षित हामीले आफ्नो चाहिँ सनातनी धर्मलाई चाहिँ रक्षा गरौं. म किन जन्मेको हो, मेरो कर्तव्य के हो, समाजप्रति मेरो दायित्व, परिवारप्रति मेरो दायित्व के हो, देवताप्रति मेरो दायित्व के हो, मेरो बा आमाप्रतिको मेरो दायित्व के हो, धरती माताप्रति मेरो दायित्व गयो, पितृप्रति मेरो दायित्व के हो, देवताप्रति मेरो दायित्व के हो, परमात्माप्रति मेरो दायित्व के हो भनेर आफूले आफैलाई मनन गर्न सक्यौं र प्रस्थानत्रयी भनेको छ. प्रस्थानत्रयी भनेको तीनटा बाटाबाट नै हामी परमात्मा प्राप्त गर्न सक्छौ भन्ने छ. एउटा हजुर गीताबाट पनि हामी परमात्मा प्राप्त गर्न सक्छौँ. गीताको राम्रो सूक्ष्म अध्ययन गर्यौँ भने त्यहाँ कर्मयोगका कुराहरू छन्, ज्ञानयोगका कुरा छन्, स्थित प्रज्ञका कुराहरू छन्, होइन राजयोगका कुराहरू छन्. त्यस्तै तरिकाले अर्को बाटो पनि हामी अप्नाउन सक्छौँ, त्यसलाई ब्रह्मसूत्र भने भनिन्छ, होइन ब्रह्म भगवान ब्रह्मबाट प्रतिपादित भएको त्यहाँ पनि हामी को हौं र हाम्रो कर्तव्य के हो, समाजप्रति हाम्रो दायित्व के हो भन्ने कुरा हामीले त्यसबाट पाउन सक्छौ. र अर्को प्रस्थान त्रयमाको उपनिषद, उपनिषदको मार्गबाट पनि हामी आफ्नो जीवनलाई कसरी प्रस्थान गर्ने, यो भौतिक जगतबाट हामी कसरी महाप्रस्थान गर्ने, कसरी यो शरीरलाई पूर्ण रूपमा सदुपयोग गर्ने, कसरी हामी गन्तव्यतर्फ जाने, आफ्नो गन्तव्यमा कसरी पहुँचने, यो शरीरको पूर्ण लाभ कसरी लिने भन्ने किसिमका कुराहरू हामीले यी तीनटा धर्म ग्रन्थ र त्यसपछि यी तीनटा धर्म ग्रन्थ र राम्ररी बुझ्न सक्यौँ भने बल्ल हामी चाहिँ के गर्नुपर्छ पुग्छौँ भन्दाखेरि हाम्रा वेदहरू बुझ्न सक्छौ. ज्ञानका तीनटा चरण हुन्छ, तीनटा, एउटा चाहिँ श्रुति काव्य हुन्छ, श्रुति काव्य भन्ने बित्तिकै हाम्रा वेदहरू छ, ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, हाम्रा ऋषि मुनिहरूले खोलाको किनारमा, जंगलमा, हिमालमा तपस्या गरेर सुनेर हामीलाई तयार पारिदिएका श्रुति काव्यहरू हुन्. अर्को चाहिँ स्मृति काव्य हुन्छ, कहिले कहिले हामीले स्मृति अङ्क याद गर्ने काव्य जो गीता भयो, उपनिषद भयो, अब त्यस पछाडि गएर ब्रह्मसूत्रहरू भयो, स्मृति काव्यभित्र ती श्लोकहरूलाई सम्झेर त्यही श्लोक अन्तर्गत हामी चाहिँ के गर्ने हो त भन्दाखेरि चल्न सक्नु पर्यो. त्यस पछाडि गएर न्यायिक ग्रन्थहरू हुन्छ, पुराणहरू, राजा महाराजाहरूको घटनाहरू, देवी देवताहरूका घटनाहरूबाट, मिथकबाट लिएर जीवन के हो, जगत के हो, कसरी चाहिँ हामी असल बन्ने, खराब आचरण गर्दाखेरि चाहिँ कसरी दुःख पाइन्छ, राम्रा रावणका कुराहरू छ, कंस र कृष्णको कुराहरू छ, त्यस्तै तर परशुराम र चाहिँ मल्लिका अर्जुनका कुराहरू छ, यसरी दक्ष प्रजापति र सतीका कुराहरू छ, यसरी चाहिँ के हो त भन्दाखेरिमा चाहिँ त्यहाँ सुम्ब निसुम्बको दुर्गा भवानीका कुराहरू छ, यसरी चाहिँ के हो त भन्दाखेरि आफूलाई कसरी लिड गर्ने. अब एउटा कुरा के हुन्छ त भन्दाखेरि अहिले नै मैले तपाईँलाई भने हामीले अजपा गायत्री जो छ बिहान हामीले मेरो आज 21,600 मैले अजपा गायत्री मेरो छ भने हे भगवान हे परमात्मा मेरो आजको अजपा गायत्री मेरो सिद्ध होस् भनेर हामी एउटा प्रार्थना गर्ने एउटा गर्यौं भने त्यो सिद्ध हुन्छ. अर्को 1,30,000 हाम्रो चाहिँ मुटुको ढड्कन एक दिनमा 24 घण्टामा चल्छ भनेदेखि हे भगवान आजको मेरो ओमकारको नाद, ओम नाद हरिनम जगत सर्वम, ओमकारको नादमै नै यो ब्रह्माण्ड चलिरहेको छ, मेरो शरीरभित्र पनि ओमकारको नाद चलेको छ, पञ्च तत्व त्यही ओमकारको नादमा, ब्रह्माण्ड त्यही ओमकारको नादमा चलिरहेका छन् भनेदेखि त्यसलाई चाहिँ मेरो चाहिँ ओमकारको नाद आज को पनि सिद्ध होस् भन्ने एउटा हामीले आफ्नो आचरण बनायौं. र एउटा के हुन्छ भने श्रुति र एउटा के हुन्छ त भन्दाखेरिमा एउटा हजुरलाई भनिरहौं, हजुर एउटा के एउटा गृहिणी मातृशक्ति हुनुहुन्छ, जस्तो हजुरले बिहान उठाउँदाखेरि अब परमात्माको ध्यान गरेर तपाईँले चाहिँ स्नान गर्नुभयो भने त्यो चाहिँ तीर्थ हुन्छ, होइन त्यो स्नान तपाईँको तीर्थ स्नान हुन्छ. तपाईँ चार धाम गएर गया काशी गएर नुहाउनु पर्दैन, हे भगवान हे हे परमात्मा मेरो शरीरभित्र हजुर 33 कोटी देवी देवताहरू मेरो हरेक कुश कुशमा आएर हजुरले निर्वास गरिदिनुहोस्, आज मैले तपाईँलाई स्नान गर्दैछु भने हाम्रो तीर्थ स्थान स्नान तीर्थ स्नान हुन्छ. यदि तपाईँले चाहिँ भोजन प्रसाद बनाउँदै हुनुहुन्छ भने हे भगवान यो परमात्मा हजुरको स्मृतिमा मैले भोजन बनाइरहेको छु, प्रसाद बनाइरहेको छु, हजुरलाई मैले भोग मैले समर्पण गरेकी छु, हजुरलाई समर्पण गरिसकेपछि मेरा बालबच्चा, मेरा श्रीमान, मेरो परिवार, मेरो छरछिमेकलाई मैले प्रसादको रूपमा चाहिँ तपाईँले यसलाई चाहिँ स्वीकार गरिदिनुहोस्, यो प्रसादमय बनाउनुहोस् भनेपछि तपाईँको त्यो भोजन हुँदैन, त्यो चाहिँ के हुन्छ प्रसादको रूपमा चाहिँ तपाईँको के हुन्छ त भन्दाखेरि प्रसाद बन्छ. अब हजुर यात्रा गर्दै हुनुहुन्छ, कहीँ ठाउँ बसमा यात्रा गर्नुहुन्छ अथवा साधनमा यात्रा गर्नुहुन्छ, पैदल यात्रा गर्नुहुन्छ, त्यति बेला भगवानको नाम संकीर्तन हे परमात्मा म हजुरभित्र हजुर मेरो शरीरभित्र नै हुनुहुन्छ, मैले यात्राको हजुरलाई चाहिँ के गर्दैछु भन्दाखेरि यात्राको सुखद अनुभूति मैले हजुरलाई दिलाउँदैछु भने तपाईँ यात्रा गर्नुभयो भने तपाईँको त्यो चाहिँ के हुन्छ त्यो तीर्थ यात्रा भन्छ. होइन तपाईँ राति सुत्दाखेरि हे भगवान् अब म मेरो शरीरमा हजुरहरू हुनुहुन्छ हजुरले पनि आराम गर्नुहोस् मेरो शरीर म अब आराम गरेर चाहिँ म मेरो शरीरलाई चाहिँ दिनभरिको कार्यबाट मैले सबै शरीरलाई चाहिँ विश्राम दिन चाहन्छु हजुर पनि मेरो शरीरमा रहेर विश्राम गर्नुहोस् भनिसकेपछि त्यो तपाईँको रातभरिको निन्द्रा योगको निन्द्रा हुन्छ त्यो तपस्या भन्छ त्यसो हुँदाखेरि यो आफूले आफैलाई बनाउने हो हामीलाई कसैले बनाउँदैन हाम्रो मोक्ष मुक्ति हामीले नै गर्ने हो हाम्रो मोक्ष हामीले नै गर्ने हो अरूले कसैले त अरू त हो त हाम्रो शरीरका नाते नस नातेदारहरू हुन् यो शरीर छैन्जेल नस नाता रहन्छ शरीर छोडे पछाडि हामी चाहिँ एक्लो यात्रा एक्लै गर्नुपर्छ किनभने शरीर छन र यी नस नातेदारहरू जोडिएका हुन् स्वार्थले जोडिएका छन् शरीर छोडिसके पछाडि उनीहरूले चाहिँ के गर्छन् त हाम्रो शरीरलाई दाह संस्कार गरिसके पछाडि अनि त्यसपछि तेह्र दिनपछि अनि त्यसपछि वर्ष दिनको एक दिन श्रद्धा गएर सम्झलान् नसम्झलान् आफ्नो ठाउँमा छ तर आफ्नो कल्याण के गर्ने हो त आफैले गर्ने हो धर्मेण सर्व प्रतिष्ठितम यसै वाक्यलाई मैले चाहिँ भन्दै मैले विराम दिन चाहे किनभने धर्मले हामीलाई लिड गर्नु पर्यो होइन धर्म छाडा हामी भयौँ भनेदेखि हामी चाहिँ के हुन्छ त परमात्मासँग एट्याच हुँदैन डिट्याच हुन्छ जब परमात्मासँग डिट्याच भन्छ त्यसपछि समस्यामा परिन्छ परमात्मासँग एट्याच भयो भने त्यति बेला के हुन्छ हामीलाई कुनै पनि समस्या पर्दैन धर्मले नै हामीलाई के गरिरहेको हुन्छ लिड गरिएको हुन्छ
1: समयका लागि धेरै धेरै धन्यवाद छ पक्कै पनि हाम्रो संस्कृति हाम्रो पहिचान हो संस्कार हाम्रो चरित्र हो र परम्परा पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको हाम्रो ज्ञान हो यही ज्ञानलाई यही संस्कारलाई यही हाम्रो संस्कृतिलाई हामीले धर्म मानेर अगाडि बढ़यौं भने पक्कै पनि कहीँ असफल हुनु पर्दैन जीवनमा हामी आफै अनुशासित भएर आफ्नो आत्माको उद्धार हामी आफै गर्न सक्छौ आफ्नो आत्माको उद्धार आफै गर भनेर पनि श्रीमद् भगवद् गीतामा श्रीकृष्ण भगवानले अर्जुनलाई ज्ञान दिनुभएको छ यसरी आज हामीले यिनै समग्र विषयहरूलाई समेट्ने कोशिश गर्यौं अमर सिंह माविका प्रधान अध्यापक आध्यात्मिक धार्मिक सामाजिक व्यक्तित्व श्री बलराम पोखरेल सरसँगको यो कुराकानी आजलाई यति नै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि सहित आउने नै छौ त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् यहाँहरूको दिन शुभ रहोस् शुभ दिन, शुबर दिन।

0: सुन्यो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807615947, 9557325575।
6: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
7: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
6: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642, 9860 41081। मठ मन्दिर,
6: गुरुकुल,
7: चैत्य गुम्बा
6: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
7: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
6: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धुडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9811 62 983 9855 52 855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दावासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 9846059581
1: 9116 1575
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
5: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0615746068 मोबाइल नम्बर 9856028104
5: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ
6: रेडियो सफलता 103.4 मेगाहर्ज

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। मुस्ताङमा चलिरहेको जलवायु सम्बन्धी सम्मेलनबाट घोषणा पत्र जारी गरिँदै मनाङको डोना हिमतालको जोखिमले मर्स्याङ जटीय क्षेत्रमा सन्तरा शंखुवा सभामा 280 मिलिमिटर वर्षा, तनौ र स्याङ्जामा पनि धेरै भारी वर्षा। कृष्णवीरबाट ग्यास बुलेट र ट्याङ्कर पार, भोलिदेखि दुईतर्फी गाड़ी नै चल्ने। आज 3 वटा संसदीय समितिको बैठक बस्दै रवि रामजानेको आह्वानमा सर्वदलीय बैठक पनि आजै। र जापानमा आयोजना हुने एसियन गेम्सका लागि 15 सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा। अब सुनौ पूरा समाचार। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसुममा हिजोदेखि शुरू भएको जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलनबाट घोषणा पत्र जारी गर्ने तयारी छ। सम्मेलन गरबजोङ घोषणा पत्र जारी गरी आज सम्पन्न गर्ने तयारी भइरहेको आयोजक गरबजोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन्दले जताउनु भएको छ। जलवायु परिवर्तनले हिमाल पहाड़ तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझ धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलोपटक ऐतिहासिक गरबजोङ जलवायु परिवर्तन सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा देशभरबाट 430 भन्दा धेरै पालिकाका जनप्रतिनिधि सहभागी छन्। गएको भदौ 10 गते भोटेको सिको बाढ़ीले जनधनको ठूलो क्षति परेको अवस्थामा गरबजोङमा जलवायु परिवर्तन सम्मेलन गरिएको हो। हिजो सम्मेलनको उद्घाटन गर्दै कृषि वन तथा वातावरण पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती समाधानका लागि संघ प्रदेशीय पालिकाले साझा संकल्पका साथ अघि बढ़नुपर्ने बताउनु भएको छ। उता मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ नदी आसपासका तल्लो तटीय क्षेत्रमा सुरक्षाबारे चासो बढ़ाएको छ। हिमताल विस्फोटबाट अचानक ठूलो बाढ़ी आएमा त्यसको प्रभाव मर्स्याङ नदी तह हुँदै तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले जोखिमको अध्ययन, नियमित अनुगमन, पूर्व सूचना र विपद प्रति कार्यको तयारी आवश्यक देखिएको हो। मनाङको नासो गाउँपालिका 2 मा रहेको डोना ठुलागे हिमतालबाटलाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ। विभिन्न अध्ययनले तालको क्षेत्रफल करिब 0.9 वर्ग किलोमिटर आसपास रहेको देखिएको छ। सन् 2017 गरिएको सर्वेक्षण तालको अधिकतम गहिराई 76 मिटर रहेको देखाएको थियो। ती अध्ययनले अध्ययन केही वर्ष अघिका भएकाले अहिले तालको क्षेत्रफल, पानीको मात्रा, हिमनदीको अवस्था तथा ताल वरपरको भौगोलिक संरचनामा के कस्तो परिवर्तन आएको छ भन्ने विषय पूर्ण अध्ययन गर्नुपर्ने आवश्यकता बढ़ेको छ। नासो गाउँपालिका 2 का वडाध्यक्ष रवि गुरूङका अनुसार डोना हिमताल जोखिमयुक्त अवस्थामा रहे पनि तत्कालले केही हुने अवस्था छैन। तालको आकार विगतको तुलनामा परिवर्तन हुँदै गएको र विस्तार भइरहेको हुन उनले बताएका छन्। ताल जोखिम छ, अहिलेसम्म केही भएको छैन। आकार पहिलाको भन्दा फरक हुँदै ठूलो भइरहेको छ। उहाँले भन्नुभयो, तालको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाको पहलले गरिरहेको भए पनि संरक्षणका लागि ठूलो बजेट आवश्यक पर्ने भएको उहाँको भनाइ छ। प्रदेश र संघीय सरकारसँग आवश्यक सहयोगका लागि पहल भइरहेको तथा जोखिमबारे स्थानीयलाई सूचना दिने र सचेत गराउने काम भइरहेको उहाँले बताउनुभयो। मनसालु हिमालको फेदीमा रहेको डोनापाल प्राकृतिक सौन्दर्यका कारण पर्यटकको आकर्षण समेत बनेको छ। विदेश तथा आन्तरिक पर्यटक गरी वार्षिक 200 जना ताल क्षेत्रमा पुग्ने गरेको छन्। यता पछिल्लो 24 घण्टामा शंखुवा सभा, तनहुँ, स्याङ्जा लगायतका ठाउँमा ठूलो वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्रमा अति भारी वर्षा भएको छ। मौसमविद डेभिड ढकालका अनुसार सबैभन्दा धेरै वर्षा शंखुवा सभामा मापन भएको छ। टाँसी गाउँ स्नो केन्द्रमा मंगलबार राति 8 बजेदेखि बुधबार बिहान 7:30 बजेसम्मको अवधिमा 280 मिलिमिटर वर्षा मापन भएको वरिष्ठ मौसमविद नारायण सापकोटाले बताउनु भएको छ। उहाँका अनुसार वर्षा कम हुँदै गएकोले यो तथ्याङ्क पनि घट्दै गएको छ। यो 24 घण्टाभन्दा अगाडि अझै धेरै वर्षा मापन भएको थियो। यो हिमाली स्टेशन हो, त्यहाँ धेरै वर्षा भएको छ। पछिल्लो 24 घण्टामा 280 मिलिमिटर वर्षा मापन भएको छ। उहाँले भन्नुभयो, वर्षा कम हुँदै गएकोले अब केही घट्दै जान्छ। मौसम विज्ञानका अनुसार 200 मिलिमिटर भन्दा धेरै वर्षा मापन हुनु नै अति भारी वर्षा हुनु हो। जबकि शंखुवा सभामा बुधबार बिहानसम्म 300 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको थियो, अहिले घटिरहेको छ। केही दिनदेखि टाँसी गाउँमा ठूलो वर्षा भइरहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय शंखुवा सभाले जनाएको छ। तर त्यस क्षेत्रमा हालसम्म बाढ़ी पहिरोको घटना नभएको प्रहरी भनाइ छ। यस्तै 24 घण्टाको अवधिमा 100 देखि 200 मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने 50 देखि 100 मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र 10 देखि 50 मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ। समाचार तयार पार्दासम्म तनहुँको थप्रेक केन्द्रमा 163.2, स्याङ्जामा 127.6, गोर्खामा 93, तनहुँको स्यामघामा 86.6 मिलिमिटर वर्षा मापन भएको छ। तनहुँ र स्याङ्जा मापन भएको वर्षा धेरै वार्षिक वर्षा हो भने गोर्खामा भारी वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ। भोटेकोशीको कारण बारीका कारण अवरूद्ध पृथ्वी राजमार्ग नागडुङ्गा मुङलिङ सड़क खण्डमा पर्ने धादिङको कृष्णवीरमा ट्र्याक खोल्ने काम सकिएको छ। परीक्षण सँगै ग्यास बुलेट सिलिण्डर ट्याङ्कर पार भएका छन्। हिजो चारवटा ग्यास बुलेट भरिएका सिलिण्डर बोकेको 25,000 ट्रक र 40,000 पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर पार भएका हुन्। अब भोलि असोज 1 गतेदेखि दुईतर्फी नै गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी भइरहेको छ। सड़क विभागका अनुसार आज बेलुकासम्म ट्र्याकको ग्राभेलको काम पूरा हुनेछ। बाढ़ीले कृष्णवीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ 14 त्रिशुली नदीको कटानले पर्खालले भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएको थियो। सड़क विभागका सिनियर डिभिजन इन्जिनियर तथा नागडुङ्गा नौबिसे मुगलिन सड़क खण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढ़ीका कारण चरौदी क्षेत्रको सड़क खण्डमा क्षति पुगेको थियो। तस लगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको थियो। मन्त्रालयले सड़क विभाग र नेपाल जियो टेक्निकल सोसाइटीको सहयोगमा 4 दिनसम्म स्थलगत प्राविधिक अध्ययन गरेको थियो। विज्ञहरूले कृष्णभीरको पहाड़ काटेर 250 मिटर लामो नयाँ ट्र्याक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिएका थिए। इन्जिनियर पौडेलका अनुसार प्राविधिक सहितका 50 जनाले निरन्तर दैनिक 12 देखि 16 घण्टासम्म काम गरिरहेका छन्। आज विभिन्न 3 संसदीय समितिको बैठक बस्दैछ। संसदीय सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशन सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्ने कार्यतालिका छ। आज बिहान 10 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल ट्रस्ट ब्याङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ। यसैगरी आज बिहान 9 बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। मंगलबारको समितिको बैठक शिक्षा मन्त्री अस्वस्थ भएपछि स्थगित भएको थियो। बैठकमा शिक्षा मन्त्री, मन्त्रालयका सचिव लगायतलाई छलफलको लागि समितिले बोलाएको छ। यसैगरी आज बिहान सभा 11 बजे बस्ने राज्यको निर्देशिका सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका पूर्व सभापतिसँग छलफल गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन्। राजसभा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान 11 बजे राजसभा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा सर्वदलीय बैठकमा छलफल हुने खरेलले बताएका छन्। खेलकुदको समाचार। जापानमा हुने एसियन गेम्सका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय नेपाली क्रिकेट टोलीको अन्तिम नावले घोषणा गरिएको छ। नेपाल क्रिकेट संघले हिजो गरेको ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा ऐरीसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुटेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीको टीम लिडरमा पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी विनोद दास रहेका छन्। मुख्य प्रशिक्षकको स्टुअर्ट ल रहेका छन्। नेपालले एसियन गेम्समा क्रिकेट मार्फत राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित टोली तयार गरेको क्यालले जनाएको छ। खेल आउँदो असोज 3 देखि 18 गतेसम्म जापानको आइची नागायोमा आयोजना हुँदैछ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर सँगालोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। मुस्ताङमा चलिरहेको जलवायु सम्बन्धी सम्मेलनबाट घोषणा पत्र जारी गर्दै मनाङको डोना हिमतालको जोखिमले मर्साङदी तटीय क्षेत्रमा सन्तरा सङ्खुवा सभामा 280 मिलिमिटर वर्षा, तनौ र स्याङजामा पनि धेरै भारी वर्षा। कृष्णवीरबाट ग्यास बुलेट र ट्याङ्कर पार, भोलिदेखि दुईतर्फी गाड़ी चल्ने। आज 3 संसदीय समितिको बैठक बस्दै लवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक पनि आजै। र जापानमा आयोजना हुने एसियन गेम्सका लागि 15 सदस्यीय नेपाली टोलीको घोषणा। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बेच्छौँ अहिले। हामी सफलताको पाइलामा अब के बेलुका सुन्न सक्नुहुन्छ कार्यक्रम लोक चौतारी रेडियो सफलता सुन्दै गर्नुहोला।
1: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू। हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
2: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960। दोस्ती टू मिट्स।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
5: होइन, के भन्छ यो रेडियाले त्यही लगातार गान्छ।
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 01 5 74 225।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कार्यक्रम लोक सौतारी लोक दोहोरी भाकाहरुको एउटै संगम कार्यक्रम लोक सौतारी बिहान 9:15 देखि 10 बजे सम्म मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्ज

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार। साथमा लोक सांगीतिक अभिवादन, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज को नियमित कार्यक्रम लोक चौतारी को पर्खाईमा रहनुभएका तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईकै सहयात्री प्रीति कार्यक्रममा लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रम लोक चौतारी इन्टरनेट अनलाइन को www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताबाट, रेडियो सफलता को फेसबुकबाट, रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करीब 45 मिनट म यहाँहरूसँगै रहनेछु। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाली ओराली भन्ज्याङ चौतारी वनपाखा घाँस दाउरा मेला पाता पानी पन्दुरो डाँडा काँडा खोला नाला कुना कन्दरमा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्नेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। कार्यक्रम लोक चौतारी हरेक दिन आउने गर्दछ भन्दै यति बेला भने कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोशेली प्रस्तुत गरेर कार्यक्रम लोक चौतारीको ढोका उघार्ने

हजुर अत्यन्तै मिठो सांगीतिक कोशीले प्रस्तुत भइसकेको छ कार्यक्रममा पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा अत्यन्तै मिठा मिठा मर्म स्पर्शी सांगीतिक कोशीलेहरू प्रस्तुत गर्ने गर्छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम लोकचौतारी प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटिरहेका छौं। यहाँहरूको कुनै पनि सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने यहाँहरूको सल्लाह सुझाव अनि प्रतिक्रियाको हामी सदैव भोग रहनेछौ भन्दै यति बेला फेरि पनि कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत

0: पनि मिठो सांगीतिक कसरी सुनेर यहाँहरूले भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रम लोक चौतारीमा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कसरीहरू प्रस्तुत गरिरहेका छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिलाउने क्रममा कहिले मिलन बिछोडका गीत, कहिले रमाइलो, कहिले सालैजु, कहिले एकल भाकाहरू, कहिले कौडा, कहिले पञ्चे बाजेका गीतहरू कार्यक्रममा प्रस्तुत भइरहने नै छन्। यहाँहरूको रोजालाई पनि हामी स्थान दिनेछौ। कहिले काहीँ कलाकारहरूसँग भलाकुसारी गर्नेछौ भने कहिले काहीँ यहाँहरूका सल्लाह सुझाव पनि प्रतिक्रियासँग पनि हामी रमाउनेछौ भन्दै कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कुशीले प्रस्तुत गर्नेछु अनि लगतै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउनेछु। कार्यक्रम लोक चौतारी सुन्दै गर्नुहोला।
1: संसारै चलाउने माया, संसारै जलाउने माया, संसारै हँसाउने माया, संसारै रुवाउने माया, यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरी झरे पनि गीतै सुने पनि आउने झल्क।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लडुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-587-915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा 7 चिकन बिरयानी हजुर के सहर।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067 81 234, 97050 77 123, व्हाट्सएप नम्बर 98011 77 123।
1: मेरी आमाले नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अडेल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061 541 984, 541 945। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061 525 904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

हजुर एकैछिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म छु तपाईँको साथमा प्रीति। कार्यक्रम लोक चौतारीलाई सुनेर यहाँले भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीले प्रस्तुत गर्ने क्रममा अर्को फेरि मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु। यहाँहरू सम्पूर्णलाई समेट्दै स्वीकार गर्नुहोला।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजुनेस बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 9855-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 27014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 98460085

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Barshau dekhi desh bidesh ka 5 tari hotel ma karyarat chef ra manager dwara talim dine bidesh ma manyata prapta antarrashtriya star ko pathyakram.
5: Sathai hostel ko byabastha pani raheko cha.
4: Tare hotel haru ma field visit ra field training garaine. City visit dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center. मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्सको बिचमा
4: फोन नम्बर 061-57-9015
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ

0: दक्ष अनुभवी कालीगढ द्वारा आधुनिक डिजाइन का सुन चाँदी का गरगहना अर्डर अनुसार ग्यारेन्टी को साथ तैयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरीद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधि द्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदी का गरगहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशन का साथ अब तपाईहरुकै सेवामा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581
2: 98165-75
3: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पो

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यस्तो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसकेँ।
2: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560 23 461, 98266 0698।
4: सफलता स्टूडियो टाइम।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081।
2: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98460-28575 98067-15947 98560-32575।
1: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 01165447337। मोबाइल नम्बर 98560-28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
0: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 98460-20127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050 0615889848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिने पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0615536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0615530071, 9807881234, 9705077123, व्हाट्सएप नम्बर 9811771123।
4: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 0615761110, प्रोप्राइटर मनोज बास्तुला, 9560-22-25, 9560-26-110।
5: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
6: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
5: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
7: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
5: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स, डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 9560110900, 9828-84-20-20। गरिब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: बेचारा। बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्बत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9560214040 9560601 र 9808414040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुनसँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क।
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
0: 9116715475।
3: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
3: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
3: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
3: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
5: Studio Time.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0362, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, हर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615-55-3050, 0615-589-848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66642 9860-41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811-87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन बिरानी। अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा ताप चिकन बिरयानी हजुरकै शहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: उफ, भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460054635, 98464043853।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 98067812334, 97050770123, व्हाट्सएप नम्बर 98011770123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
4: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाउ?
5: मेरी आमै नि घर बनाउन लाग्छ कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, ढोका अडेल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
4: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँको अस्ति त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541984, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805121050 9821270014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-7-37 मोबाइल नम्बर 9850-28-7-44 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौं उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातीमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने

प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011186 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850-27-5909।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट कल फर्ने ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

नभो खोया बिर के यो अब पिउदिन भो खोया बिर के यो भोलि छोड्छु भन्दा भन्दै जीवन किन्ने भो।

0: हेर्नु साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बी एउटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9537325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9850302325, 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियोले त्यही लगातार गान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

स्टील, काँच, प्लास्टिक तथा किचनका सामानहरूको होलसेल मूल्यमा खुद्रा बिक्री गर्ने स्टोर्स नवयुनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 50 किलोमिटर, प्रोप्राइटर विष्णु दत्त मिश्र, सम्पर्क 9850-1246, 9850-1054, साथै कुखुराको दाना पानीको भाँडा थोक मूल्यमा उपलब्ध छ। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-55-071, 9867-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 9811-77-123।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साँच्चै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161544737, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275909।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 0164529666, 0164559666 र मोबाइल नम्बर 9846000851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका हामीलाई सम्झनुहो।
3: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0615356651। सम्झनु है, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0615745668, मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: छौ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 5 0 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जान

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौं।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हामी जीवन भर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103 थोप्लो

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्र हेर्छौ? मसँग त अस्ति चलेको फिल्मको
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भन्या।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121050 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: आहा, मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दावासिनी बस पार्क।
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 98460-59581
1: 98165-75।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000-1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 01-5531-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्भर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्भर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्भर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615-55-3050, 0615-89848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: लाओ जी, जूस पाऊ न?
1: ला लिनुस जूस।
0: छोरी एकैछिन सामान लिँदै गर है।
2: हस मामु। खै हेर्नु पर्यो, डेट एक्सपायर हुन्छ भन्थे। अंकल यो त डेट एक्सपायर भएको होइन र?
1: किन हुनु नि नानी, तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ?
2: के भयो छोरी? मामु यो जुस त डेट एक्सपायर भइसकेको रहेछ।
0: खै खै हेर ल, हो त रहेछ। तपाईँ हामीलाई हेप्नु भएको, राख्नुहोस् तपाईँको जुस। अबदेखि यस्तो म्याच सकिएको सामान कहिल्यै पनि नबेच्नु होला। बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ, म्याच सकिएका सामान बेच्नु जघन्य अपराध हो।
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज़
1: सुन्न मन लायो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढिन, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 061570736 9856020325 9806535480। साथै आयल्स र पीजीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
2: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856027599।
4: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
4: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ।
4: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल। सम्पर्क नम्बर 9560011 86 9460335111। सम्पर्क नम्बर फेरि एकपटक 9460335111।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
3: हेलो,
4: हजुर सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
7: फोन नम्बर 061587915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 9867-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9811-77-123।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दोकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दोकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
5: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98-560-23-461, 98-266-0698।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझनु सही बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइन मै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज चिकन

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98 60 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98 4 62 82 999।

0: பகபகபகபக இந்த சினிமா இன்று மே அப்படின்
1: மொழி தெருக்காங்க.

0: ए लाग्छ
1: किन किन्डल गरे होला जस्तो लाग्छ।
2: जान्न चाहन्छौ कथा अझै बाँकी छ,
1: एटाओ लिएर थुन।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद।

0: साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका को लगी हमी समझ।
1: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 50 किलोमीटर, प्रोप्राइटर मीनराज खड़का, फोन नंबर 0161535651। समझन सही नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: सपनामा मेरो घरमा बत्ती आको देखे, बिउजू भने निभिहाल्छ सपनामै देखे, सपनामै धाराबाट पानी पनि आको, आहा मैले तिर्खा बेच्न कलकल पानी खाको, पेट्रोल किन्न जाँदाखेरि टंकी भरि पाको, टोलै भरि पुग्ने गरी ग्यासको गाडी आको, कति राम्रो देखेछु सपना, बिउजिँदा त उस्तै छ विपना, सम्पदाले सम्पन्न देशमा बाँच्नु पर्यो मगन्ती बेसमा। नमस्कार, म नारायण बास्तोला श्रमपन्थी, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4, सुनिरहनुहोला मनोरञ्जन शिक्षा सूचना र समाचार।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: न दिव्य श्रद्धा संग बोल्न पाई, न गीत बाजा धुन केही सुनाई, तथापि माता दिलमा सजाई। कता कता भड्के रहे धरामा, गरौ म के सतमती देऊ आमा। जहाँ छु जस्तो गुणको अभाव, सम्हाल माता छ सधैँ प्रणाम। अनेक बाधा किन बर्सिदा छन्, असत्य गर्ने किन मच्चिदा छन्। अनेक बाधा किन बर्सिदा छन्, असत्य गर्ने किन मच्चिदा छन्। बडा र आमा सब शत्रु मेरा, मदास तिम्रो तिमी हौ सहारा, मदास तिम्रो तिमी हौ सहारा। नमस्कार सम्पूर्ण श्रोतावृन्द, म कृष्ण भण्डारी मुमुख छु। सबै नेपालीको सदा उन्नति चाहने रेडियो सफलता र तपाईँको साथ सधैँ अघि बढोस्। हार्दिक नमस्कार।
1: जहाँ संसार त्यहाँ विकास,
2: रेडियो सफलता 103.4 मेगाहर्ज
3: सुन्न मन लाग्यो।

یہ کہانی کسی ایک کی نہیں، ہر اس انسان کی ہے جو خود سے بھاگ رہا ہے۔

0: रेडियो सफलता 103.4 MHz
1: सुन्न मन लायो।
2: टाइम चेक यतिबेला हाम्रो स्टुडियोको घडीमा रातिको 10 बजेको छ।
0: रेडियो सफलता